तर पनि हे अर्जुन, तिमी मेरो केवल एक साधारण भक्त मात्र होइनौ, तिमी मेरो अभिन्न मित्र, मेरो सखा र मेरो आत्मा जस्तै हौ। तिम्रो यो निष्कपट मित्रता, तिम्रो अनन्य भक्ति, तिम्रो पावन हृदय र समर्पण देखेर म अत्यन्तै प्रसन्न र अनुग्रहित भएको छु। त्यसैले ठुला ठुला ऋषिहरूका लागि पनि कठिन र दुर्लभ मानिएको यस अत्यन्त जटिल प्रश्नको उत्तर म तिमीलाई एकदमै क्रमबद्ध रूपमा स्पष्ट रूपले बुझाएर भन्छु। तिमी शान्त भएर सुन। भगवान श्रीकृष्णले अर्जुनलाई कथाको रहस्यमय पृष्ठभूमि बुझाउँदै अगाडि भन्नुभयो, हे अर्जुन, धेरै समय पहिलेको कुरा हो, काल, ग्रह र नक्षत्रहरूको एउटा विशेष प्राकृतिक संयोगका कारण यो संसारमा एउटा अतिरिक्त महिना, जसलाई हामी अधिक मास भन्दछौँ, जसको उत्पत्ति भयो। त्यो महिनाको आगमन कालको गणना र प्राकृतिक नियम अनुसार नै भएको थियो, तर यस संसारका मानिसहरूले त्यस महिनालाई सहज रूपमा स्वीकार गरेनन् र त्यसलाई स्थान दिएनन्। संसारका मानिसहरू अत्यन्त निष्ठुरी, स्वार्थी र निन्दक स्वभावका हुन्छन्। उनीहरूले त्यस अधिक महिनालाई पूर्ण रूपमा असहाय र एक्लो बनाइदिए। संसारका सबै मानिस र शास्त्रका कतिपय ज्ञाताहरूले त्यस महिनाको कडा शब्दमा निन्दा र भर्सना गर्न थाले। मानिसहरूले त्यसलाई मलमास अर्थात् फोहर, अपवित्र, अशुद्ध वा काम नलाग्ने महिना भन्न थाले, जसलाई संज्ञा नै दिएर अपमान गरे। धार्मिक, वैदिक र ज्योतिषीय दृष्टिकोणबाट हेर्दा त्यस महिनामा सूर्यको कुनै पनि संक्रान्ति सूर्यको एक राशिबाट अर्को राशिमा प्रवेश गर्ने प्रक्रिया हुँदैन थियो। संक्रान्ति नै नभएका कारण शास्त्रका ज्ञाता र सर्वसाधारण मानिसहरूले त्यस महिनालाई संक्रान्तिविहीन, अपवित्र, अछुत र मङ्गल कार्यका लागि सर्वथा अयोग्य महिना भनेर घोषणा गरिदिए। मानिसहरूले भने कि यो त मल फोहोरको मास हो, त्यसैले यो महिना धार्मिक र आध्यात्मिक रूपमा कति पनि स्पर्श गर्न योग्य छैन। यस महिनामा गरिने कुनै पनि शुभ कार्य जस्तै यज्ञ, व्रत अनुष्ठान, विवाह, व्रतबन्ध वा नयाँ कार्यको आरम्भ सबै निन्दित, वर्जित र पूर्ण रूपमा निष्फल हुनेछन्। संक्षेपमा भन्नुपर्दा, सम्पूर्ण संसार र मानव समाजले त्यस महिनालाई पूर्ण रूपमा बहिष्कार गर्यो, उसलाई अछुत बनायो र कालको गणनामा त्यसलाई सबैभन्दा तल्लो र अपमानित दर्जामा राख्यो। भगवान श्रीकृष्णले अर्जुनलाई अगाडि भन्नुभयो, हे अर्जुन, संसारका मानिसहरूले आफ्नो मुखबाट निरन्तर निष्कासन गरेका ती कठोर, क्रूर, अपमानजनक, नमिठो र निन्दाले भरिएको वचनहरू सुनेर त्यो मलमासको हृदय छिन्न भिन्न भयो। ऊ अत्यन्त दुखी, अभागी, तिरस्कृत, असहाय महसुस गर्न थाल्यो। उसको शरीरको सम्पूर्ण प्राकृतिक कान्ति र तेज पूर्ण रूपमा हराएर गयो। ऊ एकदमै कान्तिहीन र मलिन देखिन थाल्यो। उसको मनमा कुनै पनि काम गर्ने, सक्रिय रहने वा संसारमा रहने उत्साह र ऊर्जा बाँकी रहेन। ऊ पूर्ण रूपमा निरुद्योगी, उदास र शिथिल भयो। संसारको यो चरम उपेक्षा, अपमान र मानसिक दुःखको ठूलो भारी बोकेर रुँदै रुँदै आँसु बगाउँदै ऊ मेरो शरणमा आयो। वैकुण्ठ धाममा, जहाँ म सधैँ निवास गर्छु र जहाँ म आफ्नो भव्य तेजमय स्वर्णको सिंहासनमा विराजमान थिएँ, त्यहाँ त्यो मलमास आइपुग्यो। मलाई स्वर्ण सिंहासनमा बसिरहेको देखेर उसले आफ्नो भित्री पीडा र दुःखलाई थाम्न सकेन। उसले मेरो अगाडि आफ्नो जीर्ण र कामिरहेको शरीरलाई भुइँमा पूर्ण रूपले सुम्पिएर साष्टाङ्ग दण्डवत प्रणाम गर्यो। जब ऊ भुइँबाट उठ्यो, उसले आफ्ना दुवै हातहरू अत्यन्त आर्त, करुण र दयनीय भावले जोड्यो। उसका आँखाहरूबाट अविरल रूपमा रोकिँदै नरोकी आँसुका धारा बगिरहेको थियो। ऊ डाँको छोडेर रोदन गर्दै मेरो अगाडि उभियो र गदगद कण्ठले रुन्छे र कामिरहेको स्वरमा आफ्नो हृदयको गहिरो वेदना, अपमान र पीडा मेरो सामुन्ने यस प्रकार पोख्न थाल्यो।
यसरी वैकुण्ठको त्यो पावन सभामा भगवान नारायणले नारदजीलाई यो स्पष्ट पार्नुभयो कि कसरी काम्यक वनमा पाण्डवहरूको दुःख र वैकुण्ठ धाममा मलमासको दुःखको एउटा अद्भुत कडी जोडिएको छ। अर्जुनको यो जिज्ञासा र मलमासको करुण पुकार नै वास्तवमा यो पुरुषोत्तम मासको महात्म्यको उदयको मुख्य कारण बन्यो। सुतजीले नैमिषारण्यका ऋषिहरूलाई यो अध्याय सुनाउँदै गर्दा सबै ऋषिहरू त्यस कथाको गहिराई र भगवानको करुणामा पूर्ण रूपले डुबिसकेका थिए। अब चौथौँ अध्यायमा मलमासले भगवानको अगाडि के कस्ता करुण पुकारहरू गर्यो र भगवानले उसको उद्धार कसरी गर्नुभयो यो कुरा प्रकट हुनेछ। श्री पुरुषोत्तम मास महात्म्यको तेस्रो अध्याय यहीँ पुरा हुन्छ। जय श्रीमन्नारायण।

0: Jordi.
1: अध्यात्म ज्योति, अध्यात्म ज्योति.

0: तपाई अहिले सुनिरहनु भएको छ एफएम अध्यात्म ज्योति।
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
3: स्वच्छ र शान्त मन, सुखी र सुन्दर जीवन, एउटा ओजस्वी व्यक्तित्व अनि आकर्षक डिजाइनका कपडाहरू, श्रेष्ठ टेलरिङ सेन्टरका कामनाहरू। श्रेष्ठ टेलरिङ सेन्टर बागबजार र चाभेल।
4: आहानिता, कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
5: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
6: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता
7: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ, शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावला खेल। फोन 42 23 745 र 42 33 556।

आदरणीय श्रोता, अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको प्रभातकालीन प्रसारण सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको 6 बज्यो।

नमस्कार, स्वागत अनि अभिवादन कार्यक्रम पुष्पाञ्जलीमा म प्रस्तोता युवेन्द्र। अबको करिब करिब एक घण्टा म यहाँसँग आज मंगलबार गणपति गणाधिपति श्री गणेशजीका भजनका साथसाथै सुमधुर भजन लिएर रहनेछु। कार्यक्रमको प्रारम्भमा यो गणपति वन्दना।

0: रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रम पुष्पाञ्जलि।
1: आदरणीय श्रोता, सुन्दै हुनुहुन्छ कार्यक्रम पुष्पाञ्जलि, र पुष्पाञ्जलिमा केही सुमधुर भजनको क्रममा हुनुहुन्छ।

0: अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम पुष्पाञ्जलि।
1: आदरणीय श्रोता, अहिले यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम पुष्पाञ्जलि र कार्यक्रममा सुमधुर भजन सुन्दै हुनुहुन्छ।

आदरणीय श्रोता सुन्दै हुनुहुन्छ कार्यक्रम पुष्पाञ्जलि र कार्यक्रममा केही सुमधुर भजनको क्रममा हुनुहुन्छ। यति बेला बिहानको 6:30 हुँदैछ। अब केही बेर व्यावसायिक सन्देशहरू।

0: सुमसर समझदारी को सेतु एफएम अध्यात्म ज्योति।
1: आज 10 वर्ष बितेको थाहै भएन, यति लामो विदेश बसाई पछिको आफ्नो घर आफ्नो गाउँ आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल स्वाद आज पनि उस्तै।
2: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
3: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा, कथा परम्पराको, कथा सिप र सुन्दरताको, पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको।
4: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर,
3: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले शुद्धता नै खोजौं। जेजे ज्वेलर्स
4: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
5: बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर ब्याङ्क मुनि। सम्पर्क नम्बर 53204118206788।
4: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।

0: पाए। नेपाल टेलिकम को सहुलियत दर का पैकेज खरीद करना #14#15# डायल गर्नुहोस्।
1: नेपाल टेलिकम राष्ट्र को संचार।
2: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा सन्देशहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: क्याप्टेन रेग्मीज फार्म हाउस।
5: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस।
5: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
4: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
5: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू
4: सेमिनार गोष्ठीका लागि उपयुक्त
5: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
5: सम्पर्क नम्बर
4: 9141470164,
5: 9032445754,
4: 9849578781।

0: अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम पुष्पाञ्जलि।
1: यी व्यावसायिक सन्देश पश्चात पुनः एकपटक यहाँलाई स्वागत छ। आदरणीय श्रोता, अहिले यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम पुष्पाञ्जलि र पुष्पाञ्जलिमा केही सुमधुर भजनको क्रममा हुनुहुन्छ।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धुम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: radyo sundulunca Karikrem Puspancani.
1: आदरणीय श्रोता कार्यक्रम पुष्पांजलि अहिले यहाँ सुन्दै हुनुहुन्छ र कार्यक्रममा केही सुमधुर भजनको क्रममा हुनुहुन्छ।

हवस्त आदरणीय श्रोता, प्रस्तुत यो भजनका साथ साथै कार्यक्रमको भने निर्धारित समय यही पूरा भएको हुँदा अब अहिलेलाई छुट्टिने समय। कार्यक्रमबाट प्रस्तुता म युवेन्द्र विदा माग्दछु। आजको यहाँको दिन अत्यन्त मंगल रहोस्, शुभ रहोस्, यही कामनाका साथमा नमस्कार।

0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावला खेल। फोन 42 23 745 र 42 33 5 56।

आदरणीय श्रोता, यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको प्रभातकालीन सेवाका विविध कार्यक्रममा हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

आदरणीय श्रोता, आज पुरुषोत्तम मासको तेस्रो दिन, अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्यको तेस्रो अध्याय। वैकुण्ठ धामको त्यो अलौकिक र शान्त वातावरणमा जहाँ चारैतिर दिव्य ज्योति छरिएको थियो, साक्षात भगवान श्री नारायणले आफ्ना प्रिय र निष्काम भक्त देवर्षि नारदलाई सम्बोधन गर्दै अगाडि भन्नुभयो, हे देवर्षि नारद, तिमीले संसारका जीवहरूको हितका लागि पुरुषोत्तम मासको जुन कल्याणकारी जिज्ञासा राखेका छौ, त्यसको उत्तरमा म तिमीलाई द्वापर युगको एउटा अत्यन्त गोप्य र ऐतिहासिक वृत्तान्त सुनाउन गइरहेको छु। यो कथा त्यो समयको हो जब स्वयं पूर्ण ब्रह्म भगवान श्री कृष्ण यस धरतीमा अवतार हुनुहुन्थ्यो र उहाँले राजा युधिष्ठिर तथा अर्जुनको कष्ट निवारण गर्ने क्रममा यो परम सत्य प्रकट गर्नुभएको थियो। हस्तिनापुरका राजा युधिष्ठिर र महाबाहु अर्जुनले भगवान कृष्णसँग जुन अपूर्व प्रश्न सोधेका थिए त्यस

लैजाँदै भन्नुभयो, हे नारद, त्यो समयको कुरा हो जब धर्मराज युधिष्ठिर, जो सधैँ सत्यको मार्गमा हिँड्थे र धर्मको पालन गर्थे, तर समयको गति र कालको क्रूर चक्रका कारण उनी एउटा ठूलो धर्म संकटमा परे। कौरवहरूको कपट पूर्ण र छलले भरिएको निमन्त्रणालाई स्वीकार गरेर युधिष्ठिर हस्तिनापुरको राजसभामा जुवा खेल्न तयार भए। दुर्योधन, शकुनी र दुशासन जस्ता दुष्टहरूको छल कपट पूर्ण चाल र षड्यन्त्रका कारण धर्मराज युधिष्ठिरले एक एक गर्दै आफ्नो सम्पूर्ण साम्राज्य, आफ्नो विशाल र शक्तिशाली सेना, अथाह धन सम्पत्ति, राजसी ठाँटबाँट, वैभव, आफ्ना चारैजना भाइहरू भीम, अर्जुन, नकुल र सहदेव, अनि अन्तत आफूलाई समेत जुवामा हारेर दास बनाए। कौरवहरूको दुष्टता र कटुताको पराकाष्ठा तब पुग्यो जब दुर्योधनको क्रूर इशारामा दुष्ट दुशासनले पाण्डवहरूको प्राणभन्दा प्यारी रानी महाराज द्रुपदकी छोरी द्रौपदीलाई उनको रजस्वला अवस्थामा नै केशमा समातेर घिसार्दै अपमानित गर्दै हस्तिनापुरको त्यो भरिएको राजसभाको बीचमा ल्यायो। यो दृश्य यति भयानक, क्रूर र निन्दनीय थियो कि हस्तिनापुरको राजसभाको मर्यादा र मानवता नै पूर्ण रूपमा लज्जित भएको थियो। त्यस दुष्ट दुशासनले पाण्डवहरूलाई पूर्ण रूपमा अपमानको गहिराईमा धकेल्न र द्रौपदीको अस्मिता लुट्नका लागि सबैको अगाडि उनको वस्त्र समातेर तान्न थाल्यो। राजसभामा उपस्थित भएका भीष्म पितामह, धृतराष्ट्र, द्रोणाचार्य र कृपाचार्य जस्ता ठूला दिग्गज ज्ञानी र शक्तिशाली पुरुषहरू पनि मौन थिए। कसैको मुखबाट पनि त्यस अन्यायको विरुद्धमा एक शब्द निस्कन सकेन र कसैले पनि द्रौपदीको रक्षा गर्ने साहस गरेनन्। संकटको त्यो चरम घडीमा जब द्रौपदीले आफ्ना पाँचैजना बलशाली र पराक्रमी पतिहरूबाट कुनै आशा देखिनन्, तब उनले आफ्नो सम्पूर्ण अहंकार र सांसारिक भरोसालाई त्यागेर आफ्ना दुवै हात माथि उठाएर अनन्य भावले आँसु बगाउँदै द्वारिकाधीश भगवान श्रीकृष्णलाई पुकारिन्। भक्त वत्सल र दीन दयाल भगवान श्रीकृष्णले आफ्नी अनन्य भक्त द्रौपदीको यो कारुणिक र आर्त पुकार तत्कालै सुन्नुभयो। उहाँले अदृश्य रूपमा प्रकट भएर द्रौपदीको वस्त्रलाई अनन्त र अथाह बनाइदिनुभयो। दुशासनले वस्त्र तान्दा तान्दा ऊ स्वयं थाकेर लखतरान भएर भुइँमा बेहोस भइरह्यो। तर द्रौपदीको वस्त्र कहिले सकिएन। यसरी भगवानले द्रौपदीको लज्जा, प्रतिष्ठा र अस्मिताको पूर्ण रूपमा रक्षा गर्नुभयो। श्री नारायणले अगाडि भन्नुभयो, यो भयानक र लज्जापद घटनापछि जुवाको कठोर शर्त अनुसार राजा युधिष्ठिर आफ्ना चारैजना भाइहरू भीम, अर्जुन, नकुल, सहदेव र रानी द्रौपदीका साथ आफ्नो भव्य, सुसज्जित र सुख सुविधाले भरिएको राज्य हस्तिनापुर र इन्द्रप्रस्थलाई पूर्ण रूपमा त्यागेर 12 वर्षको कठिन वनवास र 1 वर्षको अज्ञातवासका लागि निस्किनु पर्यो। उनीहरू भौतारिँदै भौतारिँदै काम्यक वन नामको एउटा अत्यन्त घना, दुर्गम, भयानक र हिंसक जनावरहरूले भरिएको जङ्गलमा पुगे। त्यो वनको वातावरण हस्तिनापुरको भव्य राजमहलको दाँजोमा कति कष्टकर, पीडादायी र भयानक थियो होला। राजदरबारको नरम, सुगन्धित र मखमली बिछौनामा सुत्ने ती राजकुमार र रानी अब जङ्गलको कडा, चिसो र उबड खाबड माटोमा ढुङ्गा र काँडाहरूको बीचमा सुत्न विवश थिए। रानी द्रौपदी, जसका लामा र सुन्दर केशहरू सधैँ सुगन्धित तेल, बहुमूल्य रत्न र फूलहरूले सुशोभित हुन्थे, आज तिनै केशहरू जङ्गलको धुलो माटो र हावाले भरिएर अलपत्र, छरपष्ट र अस्तव्यस्त भएका थिए। युधिष्ठिर, द्रौपदी र पाण्डवहरूको यो अवस्था जङ्गलमा भौतारिने, वासस्थान गुमाएका असहाय र भोका जङ्गली हात्तीहरूको जस्तै भएको थियो। जसरी एउटा हात्ती जङ्गलमा दिशाहीन भएर कष्टका साथ हिँड्दछ, त्यसै गरी उनीहरू पनि जङ्गलका कन्दमूल, काँचो र अमिलो फलफुल अनि जङ्गली वनस्पतिहरू खाएर आफ्नो पेट भर्न

विवश थिए। उनीहरूको जीवनमा दुःख कष्ट र वेदनाको यस्तो विशाल पहाड खसेको थियो जसको वर्णन गर्न कुनै पनि मानव प्राणी पर्याप्त छैन। उनीहरू प्रत्येक क्षण आफ्नो विगतको राजसी वैभव, सुख र वर्तमानको यो दारुण दुर्दशालाई सम्झेर अत्यन्त गहिरो मानसिक र शारीरिक दुःख भोगिरहेका थिए। आफ्ना परम प्रिय र निष्काम भक्तहरू यसरी जङ्गलमा दुःख पाइरहेका छन् भन्ने कुरा ब्रह्माण्डका नायक अन्तर्यामी भगवान श्रीकृष्णले थाहा नहुने कुरै थिएन। देवकीका पुत्र साक्षात जगदीश्वर भगवान श्रीकृष्णले जब आफ्ना प्रिय पाण्डवहरू र भगिनी द्रौपदी काम्यक वनमा अत्यन्तै कष्टकर, दयनीय र दुःखपूर्ण जीवन बिताइरहेका छन् भन्ने थाहा पाउनुभयो, तब उनीहरूको दुःखको भारीलाई कम गर्न, उनीहरूलाई आत्मिक सान्त्वना दिन र उनीहरूको धैर्यलाई बढाउन उहाँ स्वयं द्वारकाबाट काम्यक वनतर्फ प्रस्थान गर्नुभयो। जब रथमा सवार भएर भगवान श्रीकृष्ण त्यो घना अँध्यारो र डर लाग्दो जङ्गलको बीचमा पाण्डवहरूको सानो र जीर्ण कुटीतर्फ पुग्नुभयो, तब युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेवले उहाँको दिव्य रथलाई टाढैबाट देख्नुभयो। भगवान श्रीकृष्णले आफ्नो अगाडि देख्ने बित्तिकै पाण्डवहरूको अवस्था र अनुहार यस्तो भयो कि मानव कुनै निर्जीव र मृत शरीरमा अचानक प्राण फर्किएर आएको होस्। उनीहरूको अनुहारमा लामो समयदेखि छाएको गहिरो निराशा र दुःखको कालो बादल तत्कालै हरायो र शरीरमा एउटा नयाँ जीवन, नयाँ आशा र नयाँ ऊर्जाको सञ्चार भयो। उनीहरू अत्यन्तै तीव्र गतिमा दौडँदै भगवानको नजिक गएर परम प्रेमले व्याकुल भएर आँसु बगाउँदै भगवान कृष्णलाई अघालो हालेर भेटे। उनीहरूले भगवानको त्यो परम पावन, सुन्दर र कोमल चरण कमलमा आफ्नो शिर राखेर साष्टाङ्ग दण्डवत प्रणाम गरे। द्रौपदीले पनि आफ्ना आँसुले भरिएका आँखाहरूका साथ भगवानको चरणमा आफ्नो शिर झुकाइन् र भावुक हुँदै प्रणाम गरिन्। राजा युधिष्ठिरको त्यो मलिन र सुकेको अनुहार, भाइहरूको जीर्ण र कृष अवस्था अनि द्रौपदीको त्यो रोदन र पीडाले भरेको दुखी रूप देखेर साक्षात विश्वासमा भगवान श्री कृष्णको कोमल र दयालु हृदय पनि द्रवित भयो। आफ्ना भक्तहरूको यस्तो कारुणिक दुर्दशा र कष्ट देखेर भगवान श्रीकृष्ण पनि अत्यन्त दुखी र भावुक हुनुभयो। उहाँका आँखाहरू पनि करुणाका आँसुले भरिए र उहाँले आफ्ना भक्तहरूको दुःखलाई आफ्नै दुःख महसुस गर्नुभयो। श्री नारायणले भन्नुभयो, तर यो करुणा र दुःखको क्षण तुरुन्तै एउटा भयानक र संहारकारी क्रोधमा परिणत भयो। जब विश्वात्मा समस्त ब्रह्माण्डका प्राण र आफ्ना भक्तहरूको दुःखलाई कहिल्यै सहन नसक्ने भक्त वत्सल भगवान श्रीकृष्णले पाण्डवहरू र द्रौपदीमाथि कौरवहरू र विशेष गरी दुष्ट दुर्योधनले गरेको त्यो क्रूर अत्याचार, अन्याय र छललाई पूर्ण रूपमा स्मरण गर्नुभयो, तब उहाँको मनमा दुर्योधन, उनको सम्पूर्ण वंश र उनका सहयोगीलाई तत्क्षण भस्म गरिदिने तीव्र र प्रचण्ड क्रोध जागृत भयो। भगवानको त्यो क्रोध कुनै साधारण मानिसको रिस जस्तो थिएन, त्यो त साक्षात कालको पनि महाकाल रूप थियो जसले सम्पूर्ण ब्रह्माण्डलाई नष्ट गर्न सक्थ्यो। भगवानले क्रोध गर्दा उहाँको शान्त र सौम्य सुन्दर मुखमण्डल पनि यति भयानक र भयानक देखियो, मानौ करौँ संहारकाली काल एकैसाथ आफ्नो विनाशकारी रूप लिएर प्रकट भएका हुन्। उहाँको मुख र आँखाहरूबाट प्रलय कालको विनाशकाली दक्षिण अग्नि जस्तो ज्वाला निस्किरहेको भान हुन्थ्यो। उहाँले आफ्ना दाँतहरू किर्दै क्रोधको त्यो चरम सीमामा पुग्नुभयो, जसलाई हेर्दा यस्तो लाग्थ्यो कि उहाँले अहिलेको अहिले नै तिनै लोक, स्वर्ग, मर्त्य, पातालाई आफ्नै एउटा क्रुद्ध दृष्टिले भस्म गरेर खरानी बनाइदिनुहुनेछ। भगवानको यो प्रलयकारी रौद्र र महाविनाशकारी रूप देखेर संसारकै सबैभन्दा ठूलो धनुर्धारी वीर र पराक्रमी अर्जुन पनि भयले थरथर काँप्न थाले। जङ्गलका विशाल रुखहरू हल्लिन थाले, पहाडहरू थर्किए, जमिन हलियो र चारैतिर एउटा भयानक सन्नाटा र त्रास छायो।
अर्जुन जस्ता महायोद्धा पनि भगवानको यो ब्रह्माण्ड थर्काउने रूप देखेर आफ्नो सातो गएको र शरीर असहाय भएको जस्तो महसुस गर्न थाले। भगवानको यो ब्रह्माण्ड हल्लाउने र सृष्टि नै विनाश गर्न खोज्ने क्रोधलाई शान्त पार्नका लागि राजा युधिष्ठिर, द्रौपदी, अर्जुन र त्यहाँ उपस्थित भएका अन्य मुनि तथा अनुयायीहरूले तुरुन्तै आफ्ना दुवै हात जोडे। उनीहरूले राम्रोसँग बुझे कि यदि भगवानको यो महाक्रोध यसै क्षण शान्त भएन भने सम्पूर्ण सृष्टिको विनाश निश्चित छ र यसलाई कसैले रोक्न सक्दैन। त्यसैले उनीहरूले अत्यन्त विनम्र वाणीमा मधुर, श्रद्धापूर्ण र भक्तिले भरिएको शब्दहरूको प्रयोग गर्दै भगवानको स्तुति र प्रार्थना गर्न लागे। उनीहरूले भने, हे प्रभु, हे भक्तवत्सल, हे शान्त स्वरूप, हे जगदीश्वर, आफ्नो यस असंहारकारी क्रोधलाई नियन्त्रण गर्नुहोस्। हजुर त संसारको पालन र रक्षा गर्ने दाता हुनुहुन्छ। हजुरको यो रूपले त सृष्टि नै नष्ट हुन सक्छ। हामी असहायमाथि दया गर्नुहोस् र आफ्नो सौम्य रूप प्रकट गर्नुहोस्। युधिष्ठिर, अर्जुन र द्रौपदीका यी प्रार्थना र स्तुतिका कण्ठित वचनहरू भगवानको कानमा परेपछि उहाँको त्यो जलिरहेको क्रोधाग्नि बिस्तारै शान्त हुन थाल्यो। भगवान श्रीकृष्णको रूप फेरि पहिले जस्तै शीतल, सौम्य, दयालु र कल्याणकारी बन्यो। जब भगवान पूर्ण रूपमा शान्त हुनुभयो तब पाण्डवहरूको मनमा रहेको भयानक डर र त्रास हट्यो। उनीहरू प्रेम, राहत र कृतज्ञताले व्याकुल भए। उनीहरूका आँखाहरूबाट फेरि श्रद्धा र भक्तिका आँसु बग्न थाले र उनीहरूले भगवान श्रीकृष्णलाई बारम्बार पटक पटक आफ्नो शिर झुकाएर नमस्कार गरे। श्री नारायणले वैकुण्ठ धाममा देवर्षि नारदलाई यो अद्भुत कथा सुनाउँदै अगाडि भन्नुभयो, हे नारद, यसरी प्रेम र भक्तिमा पूर्ण रूपले मग्न भएका, आफ्नो शिरलाई भगवानको चरणमा झुकाएका र हात जोडेर उभिएका पाण्डवहरूमध्ये अर्जुनले भगवान श्रीकृष्णसँग एउटा अत्यन्तै गम्भीर, गहन र अपूर्व प्रश्न गरे। अर्जुनले सोधेको त्यो विशेष प्रश्न र त्यसको उत्तरमा भगवान कृष्णले पाण्डवहरूको परम हितका लागि जे जति कल्याणकारी र रहस्यमय वचनहरू भन्नुभयो, अब म ती सबै कुरा तिमीलाई विस्तारमा सुनाउनेछु। ध्यान दिएर सुन। भगवान श्रीकृष्णले अर्जुनको त्यो जिज्ञासा सुनेपछि अर्जुनलाई आदरपूर्वक सम्बोधन गर्दै भन्नुभयो, हे प्रिय मित्र अर्जुन, मेरा यी वचनहरूलाई अत्यन्तै सावधानीपूर्वक एकाग्र भएर सुन। तिमीले जुन अत्यन्तै अनौठो, नौलो र गम्भीर अपूर्व प्रश्न मलाई सोधेका छौ, यो समयमा त्यसको उत्तर तुरुन्तै दिनु मेरो लागि पनि त्यति सहज, सरल र सामान्य छैन। किनभने तिमीले सोधेको यो प्रश्न यति धेरै गुप्त, गहिरो र रहस्यमय छ कि यसको वास्तविक मर्म र उत्तर पत्ता लगाउन ठुला ठुला त्रिकालदर्शी तपस्वी ऋषि मुनिहरूका लागि पनि अत्यन्त कठिन, दुरह र असम्भव जस्तै छ। यो ज्ञान सामान्य सांसारिक बुद्धिले बुझ्न सकिने खालको छैन। तर पनि हे अर्जुन, तिमी मेरो केवल एक साधारण भक्त मात्र होइनौ, तिमी मेरो अभिन्न मित्र, मेरो सखा र मेरो आत्मा जस्तै हौ। तिम्रो यो निष्कपट मित्रता, तिम्रो अनन्य भक्ति, तिम्रो पावन हृदय र समर्पण देखेर म अत्यन्तै प्रसन्न र अनुग्रहित भएको छु। त्यसैले ठुला ठुला ऋषिहरूका लागि पनि कठिन र दुर्लभ मानिएको यस अत्यन्त जटिल प्रश्नको उत्तर म तिमीलाई एकदमै क्रमबद्ध रूपमा स्पष्ट रूपले बुझाएर भन्छु। तिमी शान्त भएर सुन। भगवान श्रीकृष्णले अर्जुनलाई कथाको रहस्यमय पृष्ठभूमि बुझाउँदै अगाडि भन्नुभयो, हे अर्जुन, धेरै समय पहिलेको कुरा हो। काल, ग्रह र नक्षत्रहरूको एउटा विशेष प्राकृतिक संयोगका कारण यो संसारमा एउटा अतिरिक्त महिना, जसलाई हामी अधिक मास भन्दछौँ, जसको उत्पत्ति भयो। त्यो महिनाको आगमन कालको गणना र प्राकृतिक नियम अनुसार नै भएको थियो। तर यस संसारका मानिसहरूले त्यस महिनालाई सहज रूपमा स्वीकार गरेनन् र त्यसलाई स्थान दिएनन्। संसारका मानिसहरू अत्यन्त निष्ठुरी, स्वार्थी र निन्दक स्वभावका हुन्छन्। उनीहरूले त्यस अधिक महिनालाई पूर्ण रूपमा असहाय र एक्लो बनाइदिए।
संसारका सबै मानिस र शास्त्रका कतिपय ज्ञाताहरूले त्यस महिलाको कडा शब्दमा निन्दा र भर्सना गर्न थाले। मानिसहरूले त्यसलाई मलमास अर्थात् फोहर, अपवित्र, अशुद्ध वा काम नलाग्ने महिना भन्न थाले, जसलाई संज्ञा नै दिएर अपमान गरे। धार्मिक, वैदिक र ज्योतिषीय दृष्टिकोणबाट हेर्दा त्यस महिनामा सूर्यको कुनै पनि संक्रान्ति सूर्यको एक राशिबाट अर्को राशिमा प्रवेश गर्ने प्रक्रिया हुँदैन थियो। संक्रान्ति नै नभएका कारण शास्त्रका ज्ञाता र सर्वसाधारण मानिसहरूले त्यस महिनालाई संक्रान्तिविहीन, अपवित्र, अछुत र मङ्गल कार्यका लागि सर्वथा अयोग्य महिना भनेर घोषणा गरिदिए। मानिसहरूले भने कि यो त मल फोहोरको मास हो, त्यसैले यो महिना धार्मिक र आध्यात्मिक रूपमा कति पनि स्पर्श गर्न योग्य छैन। यस महिनामा गरिने कुनै पनि शुभ कार्य जस्तै यज्ञ, व्रत अनुष्ठान, विवाह, व्रतबन्ध वा नयाँ कार्यको आरम्भ सबै निन्दित, वर्जित र पूर्ण रूपमा निष्फल हुनेछन्। संक्षेपमा भन्नुपर्दा सम्पूर्ण संसार र मानव समाजले त्यस महिनालाई पूर्ण रूपमा बहिष्कार गर्यो, उसलाई अछुत बनायो र कालको गणनामा त्यसलाई सबैभन्दा तल्लो र अपमानित दर्जामा राख्यो। भगवान श्रीकृष्णले अर्जुनलाई अगाडि भन्नुभयो, हे अर्जुन, संसारका मानिसहरूले आफ्नो मुखबाट निरन्तर निष्कासन गरेका ती कठोर, क्रूर, अपमानजनक, नमिठो र निन्दाले भरिएको वचनहरू सुनेर त्यो मलमासको हृदय छिन्न भिन्न भयो। ऊ अत्यन्त दुखी, अभागी, तिरस्कृत, असहाय महसुस गर्न थाल्यो। उसको शरीरको सम्पूर्ण प्राकृतिक कान्ति र तेज पूर्ण रूपमा हराएर गयो। ऊ एकदमै कान्तिहीन र मलिन देखिन थाल्यो। उसको मनमा कुनै पनि काम गर्ने, सक्रिय रहने वा संसारमा रहने उत्साह र ऊर्जा बाँकी रहेन। ऊ पूर्ण रूपमा निरुद्योगी, उदास र शिथिल भयो। संसारको यो चरम उपेक्षा, अपमान र मानसिक दुःखको ठूलो भारी बोकेर रुँदै रुँदै आँसु बगाउँदै ऊ मेरो शरणमा आयो। वैकुण्ठ धाममा, जहाँ म सधैँ निवास गर्छु र जहाँ म आफ्नो भव्य तेजमय स्वर्णको सिंहासनमा विराजमान थिएँ, त्यहाँ त्यो मलमास आइपुग्यो। मलाई स्वर्ण सिंहासनमा बसिरहेको देखेर उसले आफ्नो भित्री पीडा र दुःखलाई थाम्न सकेन। उसले मेरो अगाडि आफ्नो जीर्ण र कामी रहेको शरीरलाई भुइँमा पूर्ण रूपले सुम्पिएर साष्टाङ्ग दण्डवत प्रणाम गर्यो। जब ऊ भुइँबाट उठ्यो, उसले आफ्ना दुवै हातहरू अत्यन्त आर्त, करुण र दयनीय भावले जोड्यो। उसका आँखाहरूबाट अविरल रूपमा रोकिँदै नरोकी आँसुका धारा बगिरहेको थियो। ऊ डाँको छोडेर रोदन गर्दै मेरो अगाडि उभियो र गदगद कण्ठले रुन्छे र कामी रहेको स्वरमा आफ्नो हृदयको गहिरो वेदना, अपमान र पीडा मेरो सामुन्ने यस प्रकार पोख्न थाल्यो। यसरी वैकुण्ठको त्यो पावन सभामा भगवान नारायणले नारदजीलाई यो स्पष्ट पार्नुभयो कि कसरी काम्यक वनमा पाण्डवहरूको दुःख र वैकुण्ठ धाममा मलमासको दुःखको एउटा अद्भुत कडी जोडिएको छ। अर्जुनको यो जिज्ञासा र मलमासको करुण पुकार नै वास्तवमा यो पुरुषोत्तम मासको महात्म्यको उदयको मुख्य कारण बन्यो। सुतजीले नैमिषारण्यका ऋषिहरूलाई यो अध्याय सुनाउँदै गर्दा सबै ऋषिहरू त्यस कथाको गहिराई र भगवानको करुणामा पूर्ण रूपले डुबिसकेका थिए। अब चौथौ अध्यायमा मलमासले भगवानको अगाडि के कस्ता करुण पुकारहरू गर्यो र भगवानले उसको उद्धार कसरी गर्नुभयो, यो कुरा प्रकट हुनेछ। श्री पुरुषोत्तम मास महात्म्यको तेस्रो अध्याय यही पूरा हुन्छ। जय श्रीमन्नारायण।

0: सुन्दै हुनुहुन्छ कार्यक्रम भक्ति रस। यस कार्यक्रमका प्रायोजक
1: स्वदेशी श्रमबाट निर्मित शुद्ध चाँदीका सामानहरूका एकमात्र उत्पादक र अधिकृत विक्रेता सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड।
0: अध्यात्म ज्योति 104.8 सिल्वर प्यालेस विश्वसनीय सुरक्षित र भरपर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइन का मिसावट रहित चाँदी का एक्सक्लुसिव गहना लगायत भाँडाहरू विवाह लगायत अन्य अवसर का लागि चाहिने चाँदी का सामानहरूको लागि सिल्वर प्यालेस न त ठगिने डर न मिसावटको चिन्ता हरेक सामानमा 100% शुद्धताको ग्यारेन्टी दिने एक मात्र सिल्वर प्यालेस पसल नम्बर 15 विशाल बजार न्यू रोड एवं प्युखा न्यू रोड होलसेल तथा रिटेल सेवा।
2: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा कथा परम्पराको कथा सिप र सुन्दरताको पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको
3: विगत 50 वर्षदेखि यी कल्पनालाई यथाठाउँमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर।
2: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975
4: साउजी मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
5: ल लिनुहोस्।
4: होइन सेतो बोरा छ त पहिले हरियो बोरा थियो होइन र साउजी?
5: लौ तपाईँलाई थाहा छैन अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल
4: स्वाद मात्र होइन प्रेम पस्कने।

र बस्नु पर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थो बुस्ट। गन्धपुरा, बोसवेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थो बुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना

0: वा साइटिका सबैको समाधान हो अर्थ बुस्ट। गन्धपुरा, बोस्वेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थ बुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना
1: ज्वेलर्समा छ। सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जे जे ज्वेलर्सकै किन्नुहोस्।
2: जे जे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
3: सम्पर्क नम्बर 5320411, 9802076888।
1: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।
4: अध्यात्म ज्योति 104.8 अहिले यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम भक्ति रस। यस कार्यक्रमका प्रायोजक
5: स्वदेशी श्रमबाट निर्मित शुद्ध चाँदीका सामानहरूका एकमात्र उत्पादक र अधिकृत विक्रेता सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड।
4: आदरणीय श्रोता, स्वदेशी श्रमबाट निर्मित शुद्ध चाँदीका सामानहरूका एकमात्र उत्पादक र अधिकृत विक्रेता सिल्भर प्यालेस, प्युखा, न्यू रोड एवं विशाल बजार पसल नम्बर 15 प्रायोजनमा अहिले यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम भक्ति रसमा रसमय भजनहरू।

श्रोता यहाँ सुन्दर हुनुहुन्छ स्वदेशी श्रमबाट निर्मित शुद्ध चाँदीका सामानहरूका एकमात्र उत्पादक र अधिकृत विक्रेता सिल्भर प्यालेस प्युखा न्यु रोड एवं विशाल बजार पसल नम्बर 15 को प्रायोजनमा कार्यक्रम भक्ति रस र अहिले बिहानको 7:30 हुँदैछ। अबको केही समय व्यावसायिक सन्देशहरू।

सूत्र समझदारी को सेतु एफएम अध्यात्म ज्योति सिल्वर पैलेस विश्वसनीय सुरक्षित र भर पर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइन का मिसावट रहित चाँदी का एक्सक्लुसिव गहना लगायत भाँडाहरू विवाह लगायत अन्य अवसर का लागि चाहिने चाँदी का सामानहरूको लागि सिल्वर प्यालेस न त ठगिने डर न मिसावटको चिन्ता हरेक सामानमा 100% शुद्धताको ग्यारेन्टी दिने एक मात्र सिल्वर प्यालेस पसल नम्बर 15 विशाल बजार न्यू रोड एवं प्युखा न्यू रोड होलसेल तथा

0: सेट सबैभन्दा पुरानो चाँदीको एक मात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
3: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जीको चौक काठमाडौँ।
4: Together, we deliver.

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा देशहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।

0: खिलौन नभर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
4: अहिले सुन्दै हुनुहुन्छ FM अध्यात्म ज्योति 104.8। अहिले यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम भक्ति रस। यस कार्यक्रमका प्रायोजक
5: स्वदेशी श्रमबाट निर्मित शुद्ध चाँदीका सामानहरूका एकमात्र उत्पादक र अधिकृत विक्रेता सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड।
4: यी व्यावसायिक सन्देशहरू पछाडि कार्यक्रममा पुनः स्वागत छ। स्वदेशी श्रमबाट निर्मित शुद्ध चाँदीका सामानहरूका एकमात्र उत्पादक र अधिकृत विक्रेता सिल्भर प्यालेस, प्युखा, न्यू रोड एवं विशाल बजार पसल नम्बर 15 को प्रायोजनमा कार्यक्रम भक्ति रस यहाँ अहिले सुन्दै हुनुहुन्छ।

0: सुन्दै हुनुहुन्छ कार्यक्रम भक्ति रस। यस कार्यक्रमका प्रायोजक
1: स्वदेशी श्रमबाट निर्मित शुद्ध चाँदीका सामानहरूका एकमात्र उत्पादक र अधिकृत विक्रेता सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड।
0: FM अध्यात्म ज्योति 104.8
2: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर आफ्नो गाउँ आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल स्वाद आज पनि उस्तै।
3: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
4: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
5: सम्पर्क 9800183007।
6: क्याप्टेन रेग्मीज फार्म हाउस।
7: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
6: क्याप्टेन रेग्मीज फार्म हाउस।
7: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
6: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
7: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
6: सेमिनार गोष्ठीका लागि उपयुक्त
7: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
6: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
7: सम्पर्क नम्बर
6: 9141470164,
7: 9032454,
6: 9849528781।
8: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
9: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
8: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
9: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
8: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
9: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8। अहिले यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम भक्ति रस। यस कार्यक्रमका प्रायोजक
1: स्वदेशी श्रमबाट निर्मित शुद्ध चाँदीका सामानहरूका एकमात्र उत्पादक र अधिकृत विक्रेता सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड।
0: यी व्यावसायिक सन्देशहरू पछाडि कार्यक्रममा पुनः स्वागत छ। स्वदेशी श्रमबाट निर्मित शुद्ध चाँदीका सामानहरूका एकमात्र उत्पादक र अधिकृत विक्रेता सिल्भर प्यालेस प्युखा न्यू रोड एवं विशाल बजार पसल नम्बर 15 को प्रायोजनमा कार्यक्रम भक्ति रस यहाँ अहिले सुन्दै हुनुहुन्छ।

स्वदेशी श्रमबाट निर्मित शुद्ध चाँदीका सामानहरूका एकमात्र उत्पादक र अधिकृत विक्रेता सिल्भर प्यालेस प्युखा न्यु रोड एवं विशाल बजार पसल नम्बर 15 प्रायोजनमा रहेको यस कार्यक्रम भक्ति रसको समय आजको लागि पूरा हुन लागेको छ। कार्यक्रमबाट म सभ्यता तिवारी बिदा हुन्छु। हवस् त।

0: ชุมชนสิ
1: อัธยาตมจ่อติอัธยาตมจ่อติ

आदरणीय श्रोता, एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

0: एफएम अध्यात्म ज्योति प्रस्तुत गर्दछ कार्यक्रम सर्वमंगलम। यस कार्यक्रमका प्रायोजक
1: जयश्री फुड्स प्रालीद्वारा उत्पादित माइती घर झलक मधुबन शुभ लगन लगायतका उत्कृष्ट चामल स्वाद र सन्तुष्टिको लागि जयश्री फुड्स प्रालीका उत्कृष्ट उत्पाद

0: चलो आज हनुमत का,
1: चलो आज हनुमत का,
0: चलो आज हनुमत का मंदिर सजेगा।

0: आदरणीय श्रोता यहाँ अहिले सुन्दै हुनुहुन्छ जय श्री फुड्स प्रालीको प्रायोजनमा कार्यक्रम सर्वमङ्गलम र अबको केही समय व्यावसायिक सन्देशको अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम सर्वमङ्गलम। कार्यक्रमका प्रायोजक
1: जय श्री फुड्स प्रालीद्वारा उत्पादित माइती घर झलक मधुबन शुभ लगन लगायतका उत्कृष्ट चामल स्वाद र सन्तुष्टिको लागि जय श्री फुड्स प्रालीका उत्कृष्ट उत्पादनहरू।
0: एफएम अध्यात्म ज्योति 104.8 इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
3: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
2: ल लिनुहोस्।
3: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
2: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
3: स्वाद मात्र होइन प्रेम पस्कने।
4: स्वाद मात्र होइन प्रेम पस्कने।
5: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।

0: सहेर बस्नुपर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थो बुस्ट। गन्धपुरा, बोस्वेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थो बुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट।
1: आइया भन्ने दिन गए आराम छ अहिले, अर्थो बुस्ट रोजिकन राम्रो गरे मैले।
0: अर्थो बुस्ट, प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थो बुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
2: सम्पर्क 98018 30007।
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
3: त्यसैले
4: शुद्धता नै खोजौं। जेजे ज्वेलर्स
5: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
2: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
6: सम्पर्क नम्बर 5320411, 98020-76888।
5: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
7: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: कार्यक्रम सर्वमंगलम। यस कार्यक्रमका प्रायोजक
1: जयश्री फुड्स प्राधिद्वारा उत्पादित माइती घर झलक मधुबन शुभ लगन लगायतका उत्कृष्ट चामल स्वाद र सन्तुष्टिको लागि जयश्री फुड्स प्रालीका उत्कृष्ट उत्पादनहरू।
0: आदरणीय श्रोता, यहाँ अहिले जयश्री फुड्स प्रालीको प्रायोजनमा रहेको कार्यक्रम सर्वमंगलममा श्री महावीर हनुमानजीका केही भजनहरू सुन्दै हुनुहुन्छ।

प्रिय श्रोता यहाँले सुन्दै हुनुहुन्छ जय श्री फुड्स प्रालीको प्रायोजनमा रहेको कार्यक्रम सर्वमङ्गलम र अहिले बिहानको 8:30 हुँदैछ। कार्यक्रममा अबको केही समय व्यावसायिक सन्देश।

0: सूत्र समझदारी को सेतु एफएम अध्यात्म ज्योति।
1: मेरो सासु आमा गाउँबाट आउनु भएको, खाना खान पटक्कै नमान्ने, जहिले पनि गाउँको जस्तो खाना मात्र भन्ने। हुन पनि हो, खानामा गाउँको जस्तो स्वाद यहाँ कहाँ पाउनु। तर जब मैले जयश्रीको शुभ लगन र माइती घर चामल प्रयोग गर्न थाले, घरमा कसैलाई पनि खाना खान करै गर्नु पर्दैन।
2: जयश्री फुड्स प्रणालीद्वारा उत्पादित झलक, शुभ लगन र माइती घर चामल स्वाद र सन्तुष्टिको लागि।
3: सिल्वर स्टेट, सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम।
4: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ, त्यसैले त हामी गर्व गर्छौँ, किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
3: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री

0: लगायत गिफ्ट आइटम का लागि
1: सिल्वर स्टेट एउटे छाना मुनि चाँदी का सबै सामानहरू।
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजार को अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
3: सुट त चिटिक्क छ नि, यही सिलाउनु भयो कि बाहिरको?
4: काठमाडौँमा राम्रो सिलाइको लागि प्रसिद्ध श्रेष्ठ टेलरिङमा नि
5: श्रेष्ठ टेलरिङ बाग बजार र चाबहिल।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: खेलौन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: कार्यक्रम सर्वमंगलम। यस कार्यक्रमका प्रायोजक
1: जयश्री फुड्स प्रालीद्वारा उत्पादित माइती घर झलक मधुबन शुभ लगन लगायतका उत्कृष्ट चामल स्वाद र सन्तुष्टिको लागि जयश्री फुड्स प्रालीका उत्कृष्ट उत्पादनहरू।
0: यी व्यावसायिक सन्देश पछि आदरणीय श्रोता कार्यक्रम सर्वमंगलममा पुनः स्वागत छ यहाँलाई। जयश्री फुड्स प्रालीद्वारा प्रायोजित यस कार्यक्रम सर्वमंगलममा यहाँ अहिले सुन्दै हुनुहुन्छ श्री महावीर हनुमानजीका केही भजनहरू।

0: कार्यक्रम सर्वमंगलम। यस कार्यक्रमका प्रायोजक
1: जयश्री फुड्स प्रालीद्वारा उत्पादित माइती घर झलक मधुबन शुभ लगन लगायतका उत्कृष्ट चामल स्वाद र सन्तुष्टिको लागि जयश्री फुड्स प्रालीका

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
1: सम्पर्क 9808 30 007।
2: क्याप्टेन रेग्मीज फार्म हाउस।
3: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
2: क्याप्टेन रेग्मीज फार्म हाउस।
3: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
2: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
3: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्गानिक खानाका परिकारहरू
2: सेमिनार गोष्ठीका लागि उपयुक्त
3: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
2: क्याप्टेन रेग्मीज फार्म हाउस। कम्तानको बगैँचा बेलकोटगढी मदानपुर 12 देउराली।
3: सम्पर्क नम्बर
2: 9141470161
3: 9032454
2: 9049528781।
4: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
5: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिन।
6: मलाई मुख र घाँटीको क्यान्सर छ। बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन। श्वास प्रश्वासमै समस्या देखियो।
7: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: अहिले सुन्दै हुनुहुन्छ FM अध्यात्म ज्योति 104.8।

0: कार्यक्रम सर्वमंगलम। यस कार्यक्रमका प्रायोजक
1: जयश्री फुड्स प्राविद्वारा उत्पादित माइती घर झलक मधुबन शुभ लगन लगायतका उत्कृष्ट चामल स्वाद र सन्तुष्टिको लागि जयश्री फुड्स प्रालीका उत्कृष्ट उत्पादनहरू।
0: कार्यक्रम सर्वमंगलम यहाँहरू अहिले सुन्दै हुनुहुन्छ।

श्रोता जय श्री फुड्स पालीको प्रायोजनमा रहेको यस कार्यक्रम सर्वमङ्गलमको समय आजको लागि पूरा हुन लागेको हुँदा कार्यक्रमबाट म सभ्यता तिवारी बिदा हुन्छु। हवस् त, नमस्कार। यहाँको आजको दिन शुभ रहोस्।

0: 是专辑。
1: अध्यात्म ज्योति, अध्यात्म ज्योति।

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

साइबर प्यालेस विश्वसनीय सुरक्षित र भरपर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइनका मिसावट रहित चाँदीका एक्सक्लुसिभ गहना लगायत भाँडाहरू विवाह लगायत अन्य अवसरका लागि चाहिने चाँदीका सामानहरूको लागि सिल्भर प्यालेस न त ठगिने डर न मिसावटको चिन्ता हरेक सामानमा 100% शुद्धताको ग्यारेन्टी दिने एक मात्र सिल्भर प्यालेस पसल नम्बर 15 विशाल बजार न्यु रोड एवं प्युखा न्यु रोड होलसेल तथा रिटेल सेवा

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्राली द्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र संतुष्टि को लागि
2: कोइले अइया एकातिर कोइले अर्कोतिर दुखाइले जिन्दगीमा जहिले पनि पिर
3: दुखाइ सहेर बस्नु पर्ने दिन अब गए घुडाको समस्या होस् वा कम्मरको पीडा फ्रोजन शोल्डर होस् वा साइटिका सबैको समाधान हो अर्थोबुस्ट गन्धपुरा बोस्वेलिया नीलगिरी अदुवा कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थोबुस्टले ल्याउँछ छिटो राहत त्यो पनि बिना साइड इफेक्ट अर्थोबुस्ट प्राकृतिक उपचार छिटो राहत दुखाइको अन्त्य आनन्दको सुरुवात अर्थोबुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ
4: सम्पर्क 9808300007
5: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो
6: जहाँ हेर्यो त्यहाँ मिसावट छ
5: त्यसैले शुद्धता नै खोजौं
7: जेजे ज्वेलर्स
8: प्रस्तुत छ जेजे ज्वेलर्स जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्
9: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि
10: सम्पर्क नम्बर 5320411 9808688
5: जेजे ज्वेलर्स शुद्धताको पहिचान

0: सूत्र समझदारी को सेतु एफएम अध्यात्म ज्योति
1: सिल्वर स्टेट सभी भन्दा पुरानो चांदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री

0: खेलौना नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैं स्वस्थ भइन्छ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा सन्देशहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: अहिले सुन्दै हुनुहुन्छ FM अध्यात्म ज्योति 104.8

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: श्री इन्वेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
3: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
4: क्याप्टेन रेग्मीज फार्म हाउस।
5: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस।
5: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
4: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
5: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
4: सेमिनार गोष्ठीका लागि उपयुक्त
5: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
5: सम्पर्क नम्बर
4: 9141470164,
5: 9032445054,
4: 9849528781।
6: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
7: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
6: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
7: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
6: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
7: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
6: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: FM अध्यात्म ज्योति, शांति रेडियो।

0: Jordi.
1: अध्यात्म ज्योति, अध्यात्म ज्योति।

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

0: FM is a 104.8 megahertz. Game eight, near four for now. Is it Miffit?
1: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।

0: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
1: जाडो भएपछि लगाउनु परेन त?
0: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
1: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
0: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
3: One oh four eight.

0: Flashback.
1: Barcelona.
2: FM AJ 104.4.
3: Silver Palace. विश्वसनीय सुरक्षित र भरपर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइनका मिसावट रहित चाँदीका एक्सक्लुसिभ गहना लगायत भाँडाहरू विवाह लगायत अन्य अवसरका लागि चाहिने चाँदीका सामानहरूको लागि सिल्भर प्यालेस न त ठगिने डर न मिसावटको चिन्ता हरेक सामानमा 100% शुद्धताको ग्यारेन्टी दिने एक मात्र सिल्भर प्यालेस पसल नम्बर 15 विशाल बजार न्यू रोड एवं प्युखा न्यू रोड होलसेल तथा रिटेल सेवा
4: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा कथा परम्पराको कथा सिप र सुन्दरताको पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको
5: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर
4: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975
6: साउजी मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न
7: ल लिनुहोस्
6: होइन सेतो बोरा छ त पहिले हरियो बोरा थियो होइन र साउजी
7: लौ तपाईँलाई थाहा छैन अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ दुवै बोराको चामल उही मूल्य उही गुणस्तर र उही स्वादको हो तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु हजुर जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ साथै प्रत्येक बोरामा आकर्षक उपहार भान्साघर लङ रेन्ज चामल
6: स्वाद मात्र होइन प्रेम पस्कने
8: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो
9: जहाँ हेर्यो त्यहाँ मिसावट छ
8: त्यसैले शुद्धता नै खोजौं जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्
10: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि
11: सम्पर्क नम्बर 5320411 98026788
8: जेजे ज्वेलर्स शुद्धताको पहिचान

आदरणीय श्रोता सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

48.

0: 1048.
1: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जीको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
3: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
4: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
2: जाडो भएपछि लगाउनु परेन त?
1: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
2: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
3: Four, eight.

0: 1048.
1: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
2: सिल्भर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशकदेखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
1: सिल्भर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्भर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू
3: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556
4: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबा सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ
5: टुगेदर वी डेलिभर

0: 1048.
1: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
2: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
1: त्यसैले
2: शुद्धता नै खोजौं।
3: जेजे ज्वेलर्स
4: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
5: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
6: सम्पर्क नम्बर 5320411 9802076888।
4: जे जे ज्वेलर्स शुद्धताको पहिचान।
7: सिल्भर प्यालेस विश्वसनीय, सुरक्षित र भरपर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइनका मिसावट रहित चाँदीका एक्सक्लुसिभ गहना लगायत भाँडाहरू, विवाह लगायत अन्य अवसरका लागि चाहिने चाँदीका सामानहरूको लागि सिल्भर प्यालेस। न त ठगिने डर, न मिसावटको चिन्ता। हरेक सामानमा 100% शुद्धताको ग्यारेन्टी दिने एक मात्र सिल्भर प्यालेस, पसल नम्बर 15 विशाल बजार न्यू रोड एवं प्युखा न्यू रोड होलसेल तथा रिटेल सेवा।
8: मेरो सासु आमा गाउँबाट आउनु भएको, खाना खान पटक्कै नमान्ने, जहिले पनि गाउँको जस्तो खाना मात्र भन्ने। हुन पनि हो, खानामा गाउँको जस्तो स्वाद यहाँ कहाँ पाउनु। तर जब मैले जयश्रीको शुभ लगन र माइतीघर चामल प्रयोग गर्न थाले, घरमा कसैलाई पनि खाना खान करै गर्नु पर्दैन।
9: जयश्री फुड्स प्रणालीद्वारा उत्पादित झलक, शुभ लगन र माइतीघर चामल स्वाद र सन्तुष्टिको लागि।
7: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
10: टुगेदर वी डेलिभर।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: गड़बड़ गड़बड़ पेट गड़बड़ जब पेट गड़बड़ सब तिर हड़बड़।
2: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभर को जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
3: क्याप्टेन रेग्मीज फार्म हाउस।
4: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
3: क्याप्टेन रेग्मीज फार्म हाउस
4: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
3: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने।
4: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू
3: सेमिनार गोष्ठीका लागि उपयुक्त।
4: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
3: क्याप्टेन रेग्मीज फार्म हाउस कम्तानको बगैंचा बेलकोटगढी मदानपुर 12 देउराली।
4: सम्पर्क नम्बर
3: 9141470164
4: 9032454
3: 9849528781।
5: कौन कम वक्त है जो बर्दाश्त करने के लिए पीता है।
6: थोड़ी सी मेरे लिए भी छोड़ो।

आदरणीय श्रोता सुन रहे हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

0: जय माता दी गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत 2 दशकदेखि। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
0: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 4227345423355।
2: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबा सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
3: टुगेदर वी डेलिभर।
4: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
5: जाडो भएपछि लगाउनु परेन त?
4: खै मलाई त लगाउनु परेको छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
5: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
4: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।

0: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशकदेखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556
3: सुट त चिटिक्क छ नि यही सिलाउनु भयो कि बाहिरको
4: काठमाडौँमा राम्रो सिलाइको लागि प्रसिद्ध श्रेष्ठ टेलरिङमा नि
5: श्रेष्ठ टेलरिङ बाग बजार र चाबहिल

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: क्याप्टेन रेग्मीज फार्म हाउस
3: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
2: क्याप्टेन रेग्मीज फार्म हाउस
3: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
2: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
3: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू
2: सेमिनार गोष्ठीका लागि उपयुक्त
3: स्कुल कलेजबाट एजुकेसन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
2: क्याप्टेन रेग्मीज फार्म हाउस कम्तानको बगैँचा बेलकोटगढी मदानपुर 12 देउराली
3: सम्पर्क नम्बर
2: 9141470161
3: 9032454
2: 9049528 104.8

0: 1048.
1: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउने छ।
2: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।
3: आज 10 वर्ष बितेको थाहै भएन यति लामो विदेश बसाई पछिको आफ्नो घर आफ्नो गाउँ आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल स्वाद आज पनि उस्तै।
4: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
5: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक यो डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
6: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
7: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
6: त्यसैले
7: शुद्धता नै खोजौँ।
8: जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
9: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
10: सम्पर्क नम्बर 5320411 9890076888।
8: जे जे ज्वेलर्स शुद्धताको पहिचान।
0: Four eight.

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

0: FM AG 104.8 MHz. इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।

0: ब्याज दर छिटो छरितो तरिकाले लगानी गर्दछौं। सम्पर्क श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, चारखाल गुर्जुको चौर, दिल्ली बजार। फोन नम्बर 4422-0384-4415-344।
1: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउने छ।
2: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।
0: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: नचाओ नचाओ
1: आओ तो आओ श्रेष्ठ टेलर।

0: गोल्ड प्यालेस, शुक्लपथ न्यू रोड काठमाडौँ, फोन नम्बर 42 43 736। सिल्वर स्टेट, सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट, यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत 2 दशकदेखि। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्भर स्टेट, एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
0: सिल्भर स्टेट, धर्मपथ न्यू रोड काठमाडौँ, शाखा शुक्रपथ विशाल बजारको अगाडि, फोन नम्बर 4227345423355।
2: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
3: टुगेदर वी डेलिभर।

आदरणीय श्रोता, अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्, यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको ठिक

0: FM FG 104.8 MHz.
1: Boy, in fact, coming up next up.
0: FM FG 104.8 MHz.

104.8 मेगाहर्जमा यहाँ रोयले मनोरञ्जन लिँदै हुनुहुन्छ केही नेपाली पप गानाहरूबाट।

FM 104.8 MHz मा यहाँ रोयले मनोरञ्जन लिँदै हुनुहुन्छ केही नेपाली पप गानाहरुबाट।

0: ओल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउने छ।
0: सिल्वर पैलेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्वर पैलेस।
2: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: 48.
1: FM 104.8 MHz मा यहाँहरू अहिले मनोरञ्जन लिँदै हुनुहुन्छ केही नेपाली पप गानाहरूबाट।

0: जय माता दी गोल्ड पैलेस शुक्लपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: 92.8 megahertz.
1: एफएमएजी 104.8 मेगाहर्जमा यहाँ रोयले मनोरञ्जन लिँदै हुनुहुन्छ केही नेपाली पप गानाहरूबाट।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत 2 दशकदेखि। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
0: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 4227345423355।
2: FM अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: एफएमएजे 104.8 मेगाहर्जमा यहाँहरू अहिले मनोरञ्जन लिँदै हुनुहुन्छ केही नेपाली पप गानाहरूबाट।

0: 104.8 MHz यहाँ रोयले मनोरञ्जन लिँदै हुनुहुन्छ केही नेपाली पप गानाहरूबाट।
1: अनि बाबु आज तिमीहरूको डान्स छ भनेको होइन, ल सुरु गरौँ।

आदरणीय श्रोता अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्, यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको 6:00।

0: गोल्ड पैलेस, सुक्रपथ न्यू रोड काठमांडू। फोन नंबर 42 43 736।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
0: सिल्वर प्यालेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्वर प्यालेस।
2: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: विवाह व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क सिल्भर स्टेट धर्मपथ काठमाडौँ, फोन नम्बर 4223745 4223745, शाखा शुक्रपथ विशाल बजारको अगाडि।
1: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
2: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: गोल्ड पैलेस, शुक्रपथ न्यू रोड काठमांडू, फोन नंबर 42 43 736।
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: नचाओ नचाओ
1: आओ तो आओ श्रेष्ठ टेलरिंग
0: या बेबी या
2: सिल्वर स्टेट सभी भन्दा पुरानो चांदी को एकमात्र शोरूम
3: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं विगत दुई दशक देखि त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं
2: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
3: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरु
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 4227345 4235356

0: गोल्ड पैलेस सुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: 48.
1: Thank you.

आदरणीय श्रोता, अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्, यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको ठिक

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
3: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड, ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: गोल्ड पैलेस सुक्रपत न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: स्वेटर जैकेट कति लगाउन सकेको होला अलि हलुका भएर हिँड न है
2: जाडो भएपछि लगाउनु परेन त
1: खै मलाई त लगाउनु परे छैन त मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि
2: ह्या एक दुई दिन मात्र त हो नि पछि पछि त कामै गर्दैन नि
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउ न कहिल्यै मन चिसो बनाउनु पर्दैन जहिले जिउ तातो राख्छ पिक्सी चार्जर थर्मोकोल लगाऊ जाडो फगाऊ
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ
3: त्यसैले शुद्धता नै खोजौ जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्
5: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि
6: सम्पर्क नम्बर 5320411 98026788।
3: जे जे ज्वेलर्स शुद्धताको पहिचान।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: सबैतिर हडबल। कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
1: आहा निता, कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
2: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुका साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
3: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
4: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
2: जाडो भएपछि लगाउनु परेन त?
1: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
2: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउन, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाउँ, जाडो भगाउँ।
3: FM AJ 104.8 MHz.

48.

आदरणीय श्रोता यहाँ अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकै क्षण समय तर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
3: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: जय माता दी गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: स्वेटर जैकेट कति लगाउन सकेको होला अलि हलुका भएर हिँड न है
2: जाडो भएपछि लगाउनु परेन त
1: खै मलाई त लगाउनु परे छैन त मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि
2: ह्या एक दुई दिन मात्र त हो नि पछि पछि त कामै गर्दैन नि
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न कहिल्यै मन चिसो बनाउनु पर्दैन जहिल्यै जिउ तातो राख्छ पिक्सी चार्जर थर्मोकोल लगाऊ जाडो फगाऊ
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ
3: त्यसैले शुद्धता नै खोजौँ जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्
5: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि
6: सम्पर्क नम्बर 5320411 9802076888
3: जे जे ज्वेलर्स शुद्धताको पहिचान।

0: आहानिता कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
1: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुका साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
2: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
3: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैं भरि।
1: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
2: जाडो भएपछि लगाउनु परेन त?
1: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
2: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउन, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।

0: 248.
1: We'll be right back.

आदरणीय श्रोता यहाँ अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकै क्षण समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल, लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने।
3: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
4: जाडो भएपछि लगाउनु परेन त?
3: खै, मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
4: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
3: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
5: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
6: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
5: त्यसैले शुद्धता नै खोजौ। जेजे ज्वेलर्स प्रस्तुत छ, जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
7: जेजे ज्वेलर्स, बसन्तपुर न्यू रोड, दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
8: सम्पर्क नम्बर 5320411, 9820076888।
5: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।
0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
2: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशकदेखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556
3: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन् मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन अन्तत मैले रोजे एसआर ल्याक्स 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सिटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि मेक योर डे ह्याप्पी एन्ड जोयफुल पेट स्वस्थ जीवन सरल एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ

आदरणीय श्रोता, यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको ठिक

FM अध्यात्म ज्योति प्रस्तुत गर्दछ कार्यक्रम भक्ति संध्या। नमस्कार, स्वागत, अभिवादन। कार्यक्रम भक्ति संध्यामा साँझको 7 बजिसकेको छ। अब 8 बजेसम्म म सभ्यता तिवारी यहाँ समक्ष केही भक्ति संगीतका साथमा रहनेछु। आदरणीय श्रोता, यस अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 4525401 मा फोन गरी आफूले सुन्न चाहनुभएको भजन अनुरोध गर्न सक्नुहुनेछ।

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल, लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन, प्रेम पस्कने।
3: स्वाद

0: सहेर बस्नुपर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थोबुस्ट। गन्धपुरा, बोस्वेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थोबुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट। अर्थोबुस्ट, प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थोबुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
1: सम्पर्क 9808300007।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले
3: शुद्धता नै खोजौं। जेजे ज्वेलर्स
4: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
1: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
5: सम्पर्क नम्बर 5320411, 9808300088।
4: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
6: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

आदरणीय श्रोता, अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525401 4501 मा अनुरोध गर्न सक्नुहुनेछ।

आदरणीय श्रोता, अहिले साँझको 7:30 हुँदैछ। अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणको कार्यक्रममा भक्ति सन्ध्यामा हुनुहुन्छ। अब केही बेर व्यावसायिक सन्देशहरू।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: सिल्वर स्टेट, सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम।
2: सिल्वर स्टेट, यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ, त्यसैले त हामी गर्व गर्छौँ, किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
1: सिल्वर स्टेट, अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि।
2: सिल्वर स्टेट, एउटै छानामुनि चाँदीका सबै सामानहरू।
3: सिल्वर स्टेट, धर्मपथ, न्यू रोड, काठमाडौँ, शाखा शुक्रपथ, विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा, कथा परम्पराको, कथा सिप र सुन्दरताको, पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको।
5: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय, लोकप्रिय, सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर।
4: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास

0: खेलौन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा देशहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

आदरणीय श्रोता, अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525401 4501 मा अनुरोध गर्न सक्नुहुनेछ।

0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल स्वाद आज पनि उस्तै।
2: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
3: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
4: टुगेदर वी डेलिभर।
5: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल, पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
6: सम्पर्क 9808-30007।
7: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
8: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
7: त्यसैले शुद्धता नै खोजौँ। जेजे ज्वेलर्स
9: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
10: जेजे ज्वेलर्स, बसन्तपुर न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
11: सम्पर्क नम्बर 5320411, 9802076888।
9: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
12: क्याप्टेन रेग्मीज फार्म हाउस।
13: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
12: क्याप्टेन रेग्मीज फार्म हाउस।
13: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
12: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
13: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
12: सेमिनार गोष्ठीका लागि उपयुक्त
13: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
12: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
13: सम्पर्क नम्बर
12: 9141470164,
13: 9032445054,
12: 9049528781।
14: किन आँखा मिचेको मिचे गरेको?
15: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
14: धेरै समय मोबाइल चलाएपछि क्या हो?
15: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
14: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
15: ए, त्यसो भए जोगिन के गर्ने त?
14: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
15: बुझे।
14: यसलाई 20-20-20 नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
16: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

आदरणीय श्रोता, अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525401 4501 मा अनुरोध गर्न सक्नुहुनेछ।

आदरणीय श्रोता, साँझको 8 बज्दैछ। एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रस्तुति कार्यक्रम भक्ति सन्ध्या आजको लागि यति नै। हाम्रो यो सन्ध्याकालीन प्रस्तुतिका भजन तथा आध्यात्मिक श्रृङ्खला 8 बजेपछि पनि जारी नै रहनेछ। अहिलेको लागि भने म सभ्यता तिवारीलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार।

आधुनिक श्रोता यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको ठिक

आदरणीय श्रोता, आज पुरुषोत्तम मासको तेस्रो दिन अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्यको तेस्रो अध्याय। वैकुण्ठ धामको त्यो अलौकिक र शान्त वातावरणमा जहाँ चारैतिर दिव्य ज्योति छरिएको थियो, साक्षात भगवान श्री नारायणले आफ्ना प्रिय र निष्काम भक्त देवर्षि नारदलाई सम्बोधन गर्दै अगाडि भन्नुभयो, हे देवर्षि नारद, तिमीले संसारका जीवहरूको हितका लागि पुरुषोत्तम मासको जुन कल्याणकारी जिज्ञासा राखेका छौ त्यसको उत्तरमा म तिमीलाई द्वापर युगको एउटा अत्यन्त गोप्य र ऐतिहासिक वृत्तान्त सुनाउन गइरहेको छु। यो कथा त्यो समयको हो जब स्वयं पूर्ण ब्रह्म भगवान श्री कृष्ण यस धरतीमा अवतार हुनुहुन्थ्यो र उहाँले राजा युधिष्ठिर तथा अर्जुनको कष्ट निवारण गर्ने क्रममा यो परम सत्य प्रकट गर्नुभएको थियो। हस्तिनापुरका राजा युधिष्ठिर र महाबाहु अर्जुनले भगवान कृष्णसँग जुन अपूर्व प्रश्न सोधेका थिए त्यसको उत्तरमा भगवान श्री कृष्णले जे जति हितकारी वचनहरू भन्नुभएको थियो म ती सबै कुराहरू तिम्रो अगाडि जस्ताको तस्तै प्रस्तुत गर्दछु। यसलाई तिमीले अत्यन्त एकाग्र चित्त र एकाग्र मन भएर श्रवण गर। भगवान नारायणले कथालाई द्वापर युगको त्यो दुःखद क्षणतर्फ लैजाँदै भन्नुभयो, हे नारद, त्यो समयको कुरा हो जब धर्मराज युधिष्ठिर जो सधैँ सत्यको मार्गमा हिँड्थे र धर्मको पालन गर्थे तर समयको गति र कालको क्रूर चक्रका कारण उनी एउटा ठूलो धर्म सङ्कटमा परे। कौरवहरूको कपट पूर्ण र छलले भरिएको निमन्त्रणालाई स्वीकार गरेर युधिष्ठिर हस्तिनापुरको राजसभामा जुवा खेल्न तयार भए। दुर्योधन, शकुनी र दुशासन जस्ता दुष्टहरूको छल कपट पूर्ण चाल र षड्यन्त्रका कारण धर्मराज युधिष्ठिरले एक एक गर्दै आफ्नो सम्पूर्ण साम्राज्य, आफ्नो विशाल र शक्तिशाली सेना, अथाह धन सम्पत्ति, राजसी ठाँटबाँट, वैभव, आफ्ना चारैजना भाइहरू भीम, अर्जुन, नकुल र सहदेव अनि अन्तत आफूलाई समेत जुवामा हारेर दास बनाए। कौरवहरूको दुष्टता र कटुताको पराकाष्ठा तब पुग्यो जब दुर्योधनको क्रूर इशारामा दुष्ट दुशासनले पाण्डवहरूको प्राणभन्दा प्यारी रानी महाराज द्रुपदकी छोरी द्रौपदीलाई उनको रजस्वला अवस्थामा नै केशमा समातेर घिसार्दै अपमानित गर्दै हस्तिनापुरको त्यो भरिएको राजसभाको बीचमा ल्यायो। यो दृश्य यति भयानक, क्रूर र निन्दनीय थियो कि हस्तिनापुरको राजसभाको मर्यादा र मानवता नै पूर्ण रूपमा लज्जित भएको थियो। त्यस दुष्ट दुशासनले पाण्डवहरूलाई पूर्ण रूपमा अपमानको गहिराईमा धकेल्न र द्रौपदीको अस्मिता लुट्नका लागि सबैको अगाडि उनको वस्त्र समातेर तान्न थाल्यो। राजसभामा उपस्थित भएका भीष्म पितामह, धृतराष्ट्र, द्रोणाचार्य र कृपाचार्य जस्ता ठूला दिग्गज ज्ञानी र शक्तिशाली पुरुषहरू पनि मौन थिए। कसैको मुखबाट पनि त्यस अन्यायको विरुद्धमा एक शब्द निस्कन सकेन र कसैले पनि द्रौपदीको रक्षा गर्ने साहस गरेनन्। संकटको त्यो चरम घडीमा जब द्रौपदीले आफ्ना पाँचैजना बलशाली र पराक्रमी पतिहरूबाट कुनै आशा देखिनन् तब उनले आफ्नो सम्पूर्ण अहंकार र सांसारिक भरोसालाई त्यागेर आफ्ना दुवै हात माथि उठाएर अनन्य भावले आँसु बगाउँदै द्वारिकाधीश भगवान श्रीकृष्णलाई पुकारिन्। भक्त वत्सल र दीन दयाल भगवान श्री कृष्णले आफ्नी अनन्य भक्त द्रौपदीको यो कारुणिक र आर्त पुकार तत्कालै सुन्नुभयो। उहाँले अदृश्य रूपमा प्रकट भएर द्रौपदीको वस्त्रलाई अनन्त र अथाह बनाइदिनुभयो। दुशासनले वस्त्र तान्दा तान्दा ऊ स्वयं थाकेर लखतरान भएर भुइँमा बेहोस भइढल्यो। तर द्रौपदीको वस्त्र कहिले सकिएन। यसरी भगवानले द्रौपदीको लज्जा, प्रतिष्ठा र अस्मिताको पूर्ण रूपमा रक्षा गर्नुभयो।
श्री नारायणले अगाडि भन्नुभयो, यो भयानक र लज्जापद घटनापछि जुवाको कठोर शर्त अनुसार राजा युधिष्ठिर आफ्ना चारैजना भाइहरू भीम, अर्जुन, नकुल, सहदेव र रानी द्रौपदीका साथ आफ्नो भव्य, सुसज्जित र सुख सुविधाले भरिएको राज्य हस्तिनापुर र इन्द्रप्रस्थलाई पूर्ण रूपमा त्यागेर 12 वर्षको कठिन वनवास र 1 वर्षको अज्ञातवासका लागि निस्किनु पर्यो। उनीहरू भौतारिँदै कामेक वन नामको एउटा अत्यन्त घना, दुर्गम, भयानक र हिंसक जनावरहरूले भरिएको जङ्गलमा पुगे। त्यो वनको वातावरण हस्तिनापुरको भव्य राजमहलको दाँजोमा कति कष्टकर, पीडादायी र भयानक थियो होला। राजदरबारको नरम, सुगन्धित र मखमली बिछौनामा सुत्ने ती राजकुमार र रानी अब जङ्गलको कडा, चिसो र उबड खाबड माटोमा ढुङ्गा र काँडाहरूको बीचमा सुत्न विवश थिए। रानी द्रौपदी, जसका लामा र सुन्दर केशहरू सधैँ सुगन्धित तेल, बहुमूल्य रत्न र फूलहरूले सुशोभित हुन्थे, आज तिनै केशहरू जङ्गलको धुलो, माटो र हावाले भरिएर अलपत्र, छरपष्ट र अस्तव्यस्त भएका थिए। युधिष्ठिर, द्रौपदी र पाण्डवहरूको यो अवस्था जङ्गलमा भौतारिने, बासस्थान गुमाएका, असहाय र भोका जङ्गली हात्तीहरूको जस्तै भएको थियो। जसरी एउटा हात्ती जङ्गलमा दिशाहीन भएर कष्टका साथ हिँड्दछ, त्यसै गरी उनीहरू पनि जङ्गलका कन्दमूल, काँचो र अमिलो फलफुल अनि जङ्गली वनस्पतिहरू खाएर आफ्नो पेट भर्न विवश थिए। उनीहरूको जीवनमा दुःख, कष्ट र वेदनाको यस्तो विशाल पहाड खसेको थियो, जसको वर्णन गर्न कुनै पनि मानव प्राणी पर्याप्त छैन। उनीहरू प्रत्येक क्षण आफ्नो विगतको राजसी वैभव, सुख र वर्तमानको यो दारुण दुर्दशालाई सम्झेर अत्यन्त गहिरो मानसिक र शारीरिक दुःख भोगिरहेका थिए। आफ्ना परम प्रिय र निष्काम भक्तहरू यसरी जङ्गलमा दुःख पाइरहेका छन् भन्ने कुरा ब्रह्माण्डका नायक अन्तर्यामी भगवान् श्रीकृष्णले थाहा नहुने कुरै थिएन। देवकीका पुत्र साक्षात जगदीश्वर भगवान श्रीकृष्णले जब आफ्ना प्रिय पाण्डवहरू र भगिनी द्रौपदी काम्यक वनमा अत्यन्तै कष्टकर, दयनीय र दुःखपूर्ण जीवन बिताइरहेका छन् भन्ने थाहा पाउनुभयो, तब उनीहरूको दुःखको भारीलाई कम गर्न, उनीहरूलाई आत्मिक सान्त्वना दिन र उनीहरूको धैर्यलाई बढाउन उहाँ स्वयं द्वारकाबाट काम्यक वनतर्फ प्रस्थान गर्नुभयो। जब रथमा सवार भएर भगवान श्रीकृष्ण त्यो घना, अँध्यारो र डर लाग्दो जङ्गलको बीचमा पाण्डवहरूको सानो र जीर्ण कुटीतर्फ पुग्नुभयो, तब युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेवले उहाँको दिव्य रथलाई टाढैबाट देख्नुभयो। भगवान श्रीकृष्णलाई आफ्नो अगाडि देख्ने बित्तिकै पाण्डवहरूको अवस्था र अनुहार यस्तो भयो कि मानव कुनै निर्जीव र मृत शरीरमा अचानक प्राण फर्किएर आएको होस्। उनीहरूको अनुहारमा लामो समयदेखि छाएको गहिरो निराशा र दुःखको कालो बादल तत्कालै हरायो र शरीरमा एउटा नयाँ जीवन, नयाँ आशा र नयाँ ऊर्जाको सञ्चार भयो। उनीहरू अत्यन्तै तीव्र गतिमा दौडँदै भगवानको नजिक गएर परम प्रेमले व्याकुल भएर आँसु बगाउँदै भगवान कृष्णलाई अघालो हालेर भेटे। उनीहरूले भगवानको त्यो परम पावन, सुन्दर र कोमल चरण कमलमा आफ्नो शिर राखेर साष्टाङ्ग दण्डवत प्रणाम गरे। द्रौपदीले पनि आफ्ना आँसुले भरिएका आँखाहरूका साथ भगवानको चरणमा आफ्नो शिर झुकाइन् र भावुक हुँदै प्रणाम गरिन्। राजा युधिष्ठिरको त्यो मलिन र सुकेको अनुहार, भाइहरूको जीर्ण र कृश अवस्था अनि द्रौपदीको त्यो रोदन र पीडाले भरेको दुखी रूप देखेर साक्षात विश्वासमा भगवान श्री कृष्णको कोमल र दयालु हृदय पनि द्रवित भयो। आफ्ना भक्तहरूको यस्तो कारुणिक दुर्दशा र कष्ट देखेर भगवान श्रीकृष्ण पनि अत्यन्त दुखी र भावुक हुनुभयो। उहाँका आँखाहरू पनि करुणा

र द्रौपदीमाथि कौरवहरू र विशेष गरी दुष्ट दुर्योधनले गरेको त्यो क्रूर अत्याचार अन्याय र छललाई पूर्ण रूपमा स्मरण गर्नुभयो। तब उहाँको मनमा दुर्योधन, उनको सम्पूर्ण वंश र उनका सहयोगीलाई तत्क्षण भस्म गरिदिने तीव्र र प्रचण्ड क्रोध जागृत भयो। भगवानको त्यो क्रोध कुनै साधारण मानिसको रिस जस्तो थिएन, त्यो त साक्षात कालको पनि महाकाल रूप थियो, जसले सम्पूर्ण ब्रह्माण्डलाई नष्ट गर्न सक्थ्यो। भगवानले क्रोध गर्दा उहाँको शान्त र सौम्य सुन्दर मुखमण्डल पनि यति भयानक र भयानक देखियो, मानौ करौँ संहारकाली काल एकैसाथ आफ्नो विनाशकारी रूप लिएर प्रकट भएका हुन्। उहाँको मुख र आँखाहरूबाट प्रलय कालको विनाशकाली दक्षिण अग्नि जस्तो ज्वाला निस्किरहेको भान हुन्थ्यो। उहाँले आफ्ना दाँतहरू किर्दै क्रोधको त्यो चरम सीमामा पुग्नुभयो, जसलाई हेर्दा यस्तो लाग्थ्यो कि उहाँले अहिलेको अहिले नै तिनै लोक स्वर्ग मध्य पातालाई आफ्नै एउटा क्रुद्ध दृष्टिले भस्म गरेर खरानी बनाइदिनुहुनेछ। भगवानको यो प्रलयकारी रौद्र र महाविनाशकारी रूप देखेर संसारकै सबैभन्दा ठूलो धनुर्धारी वीर र पराक्रमी अर्जुन पनि भयले थरथर काँप्न थाले। जङ्गलका विशाल रुखहरू हल्लिन थाले, पहाडहरू थर्किए, जमिन हलियो र चारैतिर एउटा भयानक सन्नाटा र त्रास छायो। अर्जुन जस्ता महायोद्धा पनि भगवानको यो ब्रह्माण्ड थर्काउने रूप देखेर आफ्नो सातो गएको र शरीर असहाय भएको जस्तो महसुस गर्न थाले। भगवानको यो ब्रह्माण्ड हल्लाउने र सृष्टि नै विनाश गर्न खोज्ने क्रोधलाई शान्त पार्नका लागि राजा युधिष्ठिर, द्रौपदी, अर्जुन र त्यहाँ उपस्थित भएका अन्य मुनि तथा अनुयायीहरूले तुरुन्तै आफ्ना दुवै हात जोडे। उनीहरूले राम्रोसँग बुझे कि यदि भगवानको यो महाक्रोध यसै क्षण शान्त भएन भने सम्पूर्ण सृष्टिको विनाश निश्चित छ र यसलाई कसैले रोक्न सक्दैन। त्यसैले उनीहरूले अत्यन्त विनम्र वाणीमा मधुर, श्रद्धापूर्ण र भक्तिले भरिएको शब्दहरूको प्रयोग गर्दै भगवानको स्तुति र प्रार्थना गर्न लागे। उनीहरूले भने, हे प्रभु, हे भक्तवत्सल, हे शान्त स्वरूप, हे जगदीश्वर, आफ्नो यस संहारकारी क्रोधलाई नियन्त्रण गर्नुहोस्। हजुर त संसारको पालन र रक्षा गर्ने दाता हुनुहुन्छ, हजुरको यो रूपले त सृष्टि नै नष्ट हुन सक्छ। हामी असहायमाथि दया गर्नुहोस् र आफ्नो सौम्य रूप प्रकट गर्नुहोस्। युधिष्ठिर, अर्जुन र द्रौपदीका यी प्रार्थना र स्तुतिका कण्ठित वचनहरू भगवानको कानमा परेपछि उहाँको त्यो जलिरहेको क्रोधाग्नि बिस्तारै शान्त हुन थाल्यो। भगवान श्रीकृष्णको रूप फेरि पहिले जस्तै शीतल, सौम्य, दयालु र कल्याणकारी बन्यो। जब भगवान पूर्ण रूपमा शान्त हुनुभयो, तब पाण्डवहरूको मनमा रहेको भयानक डर र त्रास हट्यो। उनीहरू प्रेम, राहत र कृतज्ञताले व्याकुल भए। उनीहरूका आँखाहरूबाट फेरि श्रद्धा र भक्तिका आँसु बग्न थाले र उनीहरूले भगवान श्रीकृष्णलाई बारम्बार पटक पटक आफ्नो शिर झुकाएर नमस्कार गरे। श्री नारायणले वैकुण्ठ धाममा देवर्षि नारदलाई यो अद्भुत कथा सुनाउँदै अगाडि भन्नुभयो, हे नारद, यसरी प्रेम र भक्तिमा पूर्ण रूपले मग्न भएका, आफ्नो शिरलाई भगवानको चरणमा झुकाएका र हात जोडेर उभिएका पाण्डवहरूमध्ये अर्जुनले भगवान श्रीकृष्णसँग एउटा अत्यन्तै गम्भीर, गहन र अपूर्व प्रश्न गरे। अर्जुनले सोधेको त्यो विशेष प्रश्न र त्यसको उत्तरमा भगवान कृष्णले पाण्डवहरूको परम हितका लागि जे जति कल्याणकारी र रहस्यमय वचनहरू भन्नुभयो, अब म ती सबै कुरा तिमीलाई विस्तारमा सुनाउनेछु, ध्यान दिएर सुन। भगवान श्रीकृष्णले अर्जुनको त्यो जिज्ञासा सुनेपछि अर्जुनलाई आदरपूर्वक सम्बोधन गर्दै भन्नुभयो, हे प्रिय मित्र अर्जुन, मेरा यी वचनहरूलाई अत्यन्तै सावधानीपूर्वक एकाग्र भएर सुन। तिमीले जुन अत्यन्तै अनौठो, नौलो र गम्भीर अपूर्व प्रश्न मलाई सोधेका छौ, यो समयमा त्यसको उत्तर तुरुन्तै दिनु मेरो लागि पनि त्यति सहज, सरल र सामान्य छैन।
किनभने तिमीले सोधेको यो प्रश्न यति धेरै गुप्त, गहिरो र रहस्यमय छ कि यसको वास्तविक मर्म र उत्तर

पत्ता लगाउन ठूला ठूला त्रिकालदर्शी तपस्वी ऋषि मुनिहरूका लागि पनि अत्यन्त कठिन दुरह र असम्भव जस्तै छ। यो ज्ञान सामान्य सांसारिक बुद्धिले बुझ्न सकिने खालको छैन। तर पनि हे अर्जुन, तिमी मेरो केवल एक साधारण भक्त मात्र होइनौ, तिमी मेरो अभिन्न मित्र, मेरो सखा र मेरो आत्मा जस्तै हौ। तिम्रो यो निष्कपट मित्रता, तिम्रो अनन्य भक्ति, तिम्रो पावन हृदय र समर्पण देखेर म अत्यन्तै प्रसन्न र अनुग्रहित भएको छु। त्यसैले ठूला ठूला ऋषिहरूका लागि पनि कठिन र दुर्लभ मानिएको यस अत्यन्त जटिल प्रश्नको उत्तर म तिमीलाई एकदमै क्रमबद्ध रूपमा स्पष्ट रूपले बुझाएर भन्छु। तिमी शान्त भएर सुन। भगवान श्रीकृष्णले अर्जुनलाई कथाको रहस्यमय पृष्ठभूमि बुझाउँदै अगाडि भन्नुभयो, हे अर्जुन, धेरै समय पहिलेको कुरा हो, काल, ग्रह र नक्षत्रहरूको एउटा विशेष प्राकृतिक संयोगका कारण यो संसारमा एउटा अतिरिक्त महिना, जसलाई हामी अधिक मास भन्दछौँ, जसको उत्पत्ति भयो। त्यो महिनाको आगमन कालको गणना र प्राकृतिक नियम अनुसार नै भएको थियो। तर यस संसारका मानिसहरूले त्यस महिनालाई सहज रूपमा स्वीकार गरेनन् र त्यसलाई स्थान दिएनन्। संसारका मानिसहरू अत्यन्त निष्ठुरी, स्वार्थी र निन्दक स्वभावका हुन्छन्। उनीहरूले त्यस अधिक महिनालाई पूर्ण रूपमा असहाय र एक्लो बनाइदिए। संसारका सबै मानिस र शास्त्रका कतिपय ज्ञाताहरूले त्यस महिनाको कडा शब्दमा निन्दा र भर्सना गर्न थाले। मानिसहरूले त्यसलाई मलमास अर्थात् फोहर, अपवित्र, अशुद्ध वा काम नलाग्ने महिना भन्न थाले, जसलाई संज्ञा नै दिएर अपमान गरे। धार्मिक, वैदिक र ज्योतिषीय दृष्टिकोणबाट हेर्दा त्यस महिनामा सूर्यको कुनै पनि संक्रान्ति सूर्यको एक राशिबाट अर्को राशिमा प्रवेश गर्ने प्रक्रिया हुँदैन थियो। संक्रान्ति नै नभएका कारण शास्त्रका ज्ञाता र सर्वसाधारण मानिसहरूले त्यस महिनालाई संक्रान्तिविहीन, अपवित्र, अछुत र मङ्गल कार्यका लागि सर्वथा अयोग्य महिना भनेर घोषणा गरिदिए। मानिसहरूले भने कि यो त मल पोहोरको मास हो, त्यसैले यो महिना धार्मिक र आध्यात्मिक रूपमा कति पनि स्पर्श गर्न योग्य छैन। यस महिनामा गरिने कुनै पनि शुभ कार्य जस्तै यज्ञ, व्रत अनुष्ठान, विवाह, व्रतबन्ध वा नयाँ कार्यको आरम्भ सबै निन्दित, वर्जित र पूर्ण रूपमा निष्फल हुनेछन्। संक्षेपमा भन्नुपर्दा, सम्पूर्ण संसार र मानव समाजले त्यस महिनालाई पूर्ण रूपमा बहिष्कार गर्यो, उसलाई अछुत बनायो र कालको गणनामा त्यसलाई सबैभन्दा तल्लो र अपमानित दर्जामा राख्यो। भगवान श्रीकृष्णले अर्जुनलाई अगाडि भन्नुभयो, हे अर्जुन, संसारका मानिसहरूले आफ्नो मुखबाट निरन्तर निष्कासन गरेका ती कठोर, क्रूर, अपमानजनक, नमिठो र निन्दाले भरिएको वचनहरू सुनेर त्यो मलमासको हृदय छिन्न भिन्न भयो। ऊ अत्यन्त दुखी, अभागी, तिरस्कृत, असहाय महसुस गर्न थाल्यो। उसको शरीरको सम्पूर्ण प्राकृतिक कान्ति र तेज पूर्ण रूपमा हराएर गयो। ऊ एकदमै कान्तिहीन र मलिन देखिन थाल्यो। उसको मनमा कुनै पनि काम गर्ने, सक्रिय रहने वा संसारमा रहने उत्साह र ऊर्जा बाँकी रहेन। ऊ पूर्णको सम्पूर्ण प्राकृतिक कान्ति र तेज पूर्ण रूपमा हराएर गयो। ऊ एकदमै कान्तिहीन र मलिन देखिन थाल्यो। उसको मनमा कुनै पनि काम गर्ने, सक्रिय रहने वा संसारमा रहने उत्साह र ऊर्जा बाँकी रहेन। ऊ पूर्ण रूपमा निरुद्योगी, उदास र शिथिल भयो। संसारको यो चरम उपेक्षा, अपमान र मानसिक दुःखको ठूलो भारी बोकेर रुँदै रुँदै आँसु बगाउँदै ऊ मेरो शरणमा आयो। वैकुण्ठ धाममा, जहाँ म सधैँ निवास गर्छु र जहाँ म आफ्नो भव्य तेजमय स्वर्णको सिंहासनमा विराजमान थिएँ, त्यहाँ त्यो मलमास आइपुग्यो। मलाई स्वर्ण सिंहासनमा बसिरहेको देखेर उसले आफ्नो भित्री पीडा र दुःखलाई थाम्न सकेन। उसले मेरो अगाडि आफ्नो जीर्ण र कामिरहेको शरीरलाई भुइँमा पूर्ण रूपले सुम्पिएर साष्टाङ्ग दण्डवत प्रणाम गर्यो। जब ऊ भुइँबाट उठ्यो, उसले आफ्ना दुवै हातहरू अत्यन्त आर्त, करुण र दयनीय भावले जोड्यो। उसका आँखाहरूबाट अविरल रूपमा रोकिँदै नरोकी आँसुका धारा बगिरहेको थियो। ऊ डाँको छोडेर रोदन गर्दै मेरो अगाडि उभियो र गदत कण्ठले रुन्चे र

थामिरहेको स्वरमा आफ्नो हृदयको गहिरो वेदना, अपमान र पीडा मेरो सामुन्ने यस प्रकार पोख्न थाल्यो। यसरी वैकुण्ठको त्यो पावन सभामा भगवान नारायणले नारदजीलाई यो स्पष्ट पार्नुभयो कि कसरी काम्यक वनमा पाण्डवहरूको दुःख र वैकुण्ठ धाममा मलमासको दुःखको एउटा अद्भुत कडी जोडिएको छ। अर्जुनको यो जिज्ञासा र मलमासको करुण पुकार नै वास्तवमा यो पुरुषोत्तम मासको महात्म्यको उदयको मुख्य कारण बन्यो। सुतजीले नैमिषारण्यका ऋषिहरूलाई यो अध्याय सुनाउँदै गर्दा सबै ऋषिहरू त्यस कथाको गहिराई र भगवानको करुणामा पूर्ण रूपले डुबिसकेका थिए। अब चौथौँ अध्यायमा मलमासले भगवानको अगाडि के कस्ता करुण पुकारहरू गर्यो र भगवानले उसको उद्धार कसरी गर्नुभयो यो कुरा प्रकट हुनेछ। श्री पुरुषोत्तम मास महात्म्यको तेस्रो अध्याय यहीँ पुरा हुन्छ। जय श्रीमन्नारायण।

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वि डेलिभर।
2: दुखाई सहेर बस्नु पर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थ बुस्ट। गन्धपुरा, बोसवेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थ बुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट। अर्थ बुस्ट, प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थ बुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
3: सम्पर्क 9808300007।
4: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
5: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
4: त्यसैले
5: शुद्धता नै खोजौँ। जेजे ज्वेलर्स
6: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
7: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
8: सम्पर्क नम्बर 5320411, 9808688।
6: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति
1: सिल्वर स्टेट सभी भन्दा पुरानो चांदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँ हर को सेवा में निरंतर लागी रहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
1: सिल्भर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
2: सिल्भर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरु।
3: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावला खेल। फोन 42 23 745 र 42 33 556।
4: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा। कथा परम्पराको, कथा सिप र सुन्दरताको, पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको।
5: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मन नबस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर।
4: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975।
6: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर आफ्नो गाउँ आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल स्वाद आज पनि उस्तै।
7: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाइपछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
3: जयश्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
4: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल, पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
5: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
6: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
5: त्यसैले
6: शुद्धता नै खोजौँ।
7: जेजे ज्वेलर्स
8: प्रस्तुत छ। जेजे ज्वेलर्स, जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
9: जेजे ज्वेलर्स, बसन्तपुर न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
10: सम्पर्क नम्बर 5320411 98026788।
8: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
11: क्याप्टेन रेग्मीज फार्म हाउस।
12: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
11: क्याप्टेन रेग्मीज फार्म हाउस।
12: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
11: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
12: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
11: सेमिनार गोष्ठीका लागि उपयुक्त
12: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
11: क्याप्टेन रेग्मीज फार्म हाउस, कम्तानको बगैँचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
12: सम्पर्क नम्बर
11: 9141470164,
12: 9032445
11: 98975877।

0: बिहान को 5 बजिसकेको छ। अब एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज को नियमित प्रसारण आरम्भ हुन्छ। प्रसारण प्रारम्भमा आजको पञ्चाङ्ग।
1: आज श्री सालीबानीय साके 1948, सृष्टिदो गताब्दा 1955-88 5127, कलेर गताब्दा 5127, 60 संवत्सर मध्ये 54 संवत्सर रौद्र नामक संवत्सर, नेपाल देशीय संवत 1146, विक्रम संवत 2083 साल, ज्येष्ठ महिनाको 6 गते बुधबार, तदनुसार मे महिनाको 20 तारिक सन 2026, अधिक ज्येष्ठ शुक्ल पक्ष, चौथी तिथि, आद्र नक्षत्र, शुक्ल आनन्दादि योग, बब कर्ण मुसल योग, आज चन्द्रमा मिथुन राशिमा अवस्थित, श्री सूर्य उत्तरायण, यो महिना श्री सूर्य वृष राशिमा अवस्थित, आज काठमाडौँमा अहिले 5:15 सूर्योदय हुनेछ। शुभ प्रभात एवं नमस्कार। यो प्रभात कालिनीय कार्यक्रम आराधनामा म प्रस्तोता युवेन्द्र। अब आजको यो कार्यक्रम आराधनालाई सदा चाहिँ अगाडि बढाउँदैछु हस्त दर्शन एवं भूमि वन्दनाबाट।

आदरणीय श्रोता, आज हामी पुरुषोत्तम मासको चौथौ दिनमा छौ। अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्यको चौथौ अध्याय। साक्षात सृष्टि र पालनका स्वामी सर्वव्यापी भगवान श्री नारायणले वैकुण्ठ धामको त्यस अत्यन्त पवित्र दीप्तमान प्रकाशमय र अलौकिक सभामा देवर्षि नारदलाई मलमासको दुःखको परम पावन र कारुणिक वृत्तान्त सुनाउने क्रममा अझ बढी गम्भीरता, आत्मीयता र करुणाका साथ अगाडि बढाउनु भयो। वैकुण्ठ धाम जुन स्थान सम्पूर्ण ब्रह्माण्डको परम विश्राम स्थल हो, जहाँ कहिले कुनै प्रकारको अन्धकार, शोक, पीडा, संशय, ग्लानी वा चिन्ताको सामान्य छाया समेत पर्न सक्दैन, जहाँको हावामा पनि सधैँ परमानन्द, दिव्य सुगन्ध र श्याम वेदको ऋचाहरू प्रवाहित भइरहन्छन्, त्यहाँ आज एउटा अभूतपूर्व, अनौठो र अत्यन्तै कारुणिक दृश्य उपस्थित भएको थियो। परमेश्वरको त्यस परमधानमा जहाँ असीम उज्यालो र दिव्य चेतनाको अक्षुम्य साम्राज्य थियो, त्यहाँ त्यो असहाय, कान्तिहीन, तेज हराएको र अत्यन्त दुखी अधिक मास जब भगवानको दिव्य स्वर्ण सिंहासनको नजिक आइपुग्यो, तब उसको सम्पूर्ण अस्तित्व केवल रोदन, चित्कार र वेदनामा परिणत भएको देखिन्थ्यो। ब्रह्माण्डकै सबैभन्दा सुरक्षित मानिने वैकुण्ठको भूमिमा उसले आफ्नो शिरलाई भगवानको चरण कमलमा राखेर रा, जुन कारुणिक पुकार गर्यो त्यसले वैकुण्ठको सम्पूर्ण वातावरणलाई नै एक पलका लागि स्तब्ध, मौन र मर्माहत बनाइदिएको थियो। अब त्यस अधिक मासले भगवानको अगाडि आफ्ना भित्री हृदयदेखि व्यक्त गरेका ती मर्माहत, निराशाजनक र हृदय विदारक शब्दहरूलाई श्री नारायणले देवर्षि नारदका सामु अत्यन्तै गम्भीर भएर वर्णन गर्न थाल्नुभयो, जुन संसारका सबै जीवहरूका लागि कौतूहल र शिक्षाको विषय थियो। त्यो अधिक मासले अत्यन्तै क्रन्दन गर्दै आफ्ना दुवै हातहरू छातीको अगाडि जोडेर आफ्नो जीर्ण र थकित शरीरलाई भुइँमा टेकाएर काँपिरहेको र अवरुद्ध स्वरमा भन्न थाल्यो, हे नाथ, हे समस्त ब्रह्माण्डका परम मालिक, हे चराचर सृष्टिका रक्षाकर्ता, हे दीन दुखीको कल्याण गर्ने परमेश्वर, हे करुणा र कृपाका अथाह भण्डार, हे कृपा निधे, म आज यहाँको यस परम पावन र अभय चरणमा आफ्नो अत्यन्त दुखी, अपमानित, उपेक्षित र अभागी जीवनको रक्षाको भीख माग्न आएको छु। मेरो अवस्था यति धेरै दयनीय र कष्टकर भइरहेको छ कि म त्यसलाई आफ्नै वाणीले पूर्ण रूपमा व्यक्त गर्न पनि सर्वथा असमर्थ छु। हे प्रभु, यहाँलाई नाथ भनिन्छ किनकि यहाँ सबैका स्वामी हुनुहुन्छ। यहाँलाई कृपा निधि भनिन्छ किनकि यहाँको हृदयमा कृपाको सागर कहिले सुक्दैन। तर मेरो दुर्भाग्य हेर्नुहोस् त, यहाँ जस्तो कृपालु स्वामीको छत्र छायामा रहँदा रहँदै पनि मैले ब्रह्माण्डकै सबैभन्दा ठूलो अपमान र तिरस्कार भोग्नु परिरहेको छ। म यस्तो अभागी जीव हुँ जसको सुखको कुनै मार्ग छैन, जसको आँसु पुस्ने कोही छैन। म यहाँको अगाडि आफ्नो न्यायको याचना गरिरहेको छु। मेरो यो क्रन्दन सुनिदिनुहोस् र मलाई यो घोर अन्धकारबाट बाहिर निकाल्नुहोस्, अन्यथा मेरो अस्तित्व समाप्त हुनेछ। उसले आफ्नो विलापलाई अगाडि बढाउँदै भन्यो, हे जगदीश्वर, मेरो यो दुर्भाग्य र पीडाको गहिराईलाई नाप्ने कुनै यन्त्र छैन। यो संसारका मानिसहरूले र शास्त्रका कतिपय ज्ञाताहरूले मेरो वास्तविक पहिचान, मेरो दिव्यता र मेरो अस्तित्वलाई पूर्ण रूपमा बिर्सिदिएका छन्। उनीहरूले मेरो नाम मलमास राखिदिएका छन्। यो मलमास भन्ने नाम मेरो लागि एउटा यस्तो निन्दित, घृणित र अपमानजनक कलङ्क बनेको छ जुन सुन्ने बित्तिकै संसारका मानिसहरू घृणा र क्रोधले आफ्नो मुख फर्काउँछन्। यो नाम सुन्दा कसैको मनमा पनि पवित्रता, ईश्वर भक्ति वा श्रद्धाको भाव आउँदैन, बरु केवल अशुद्धता, फोहर, त्यागिने वस्तु र काम नलाग्ने समयको मात्र स्मरण हुन्छ।
एउटा नामले जीवको पहिचान बनाउँछ, तर मेरो नामले नै मलाई संसारको नजरमा पापी र अछुत बनाइदिएको छ। यो नामको भारी बोझ बोकेर म कसरी यस सृष्टिमा हिँडौँ? जहाँ गए पनि मलाई यही नामले गिजाइन्छ, जहाँ गए पनि मलाई यही नामका कारण ढोका बन्द गरिन्छ। नाम नै जब कसैको शत्रु बन्दछ, तब त्यो जीवको बाँच्ने आधार नै समाप्त हुँदो रहेछ। प्रभु, अधिक मासले भगवानको चरण समातेर रुँदै भन्यो, म यस ब्रह्माण्डका अत्यन्तै बलवान, शक्तिशाली र प्रतिष्ठित तत्त्वहरूबाट पूर्ण रूपमा तिरस्कृत र अपमानित भएको छु। मलाई 12 महिनाहरू, चैत्र, वैशाख, जेठ, असार आदि जुन सूर्यको संक्रान्ति र नक्षत्रहरूको बलले बलवान छन्, उनीहरूले मलाई आफ्नो समाजबाट पूर्ण रूपमा बहिष्कृत गरिदिएका छन्। उनीहरू आफूलाई कति धेरै भाग्यमानी सम्झन्छन् र मलाई देख्ने बित्तिकै आफ्नो उपहास गर्दछन्। केवल महिनाहरू मात्र होइन प्रभु, यस सृष्टिका शक्तिशाली देवताहरू, दिक्पालहरू, ऋतुहरू र ग्रह नक्षत्रहरूले पनि मलाई सधैँ अपहेलनाको दृष्टिले हेरेका छन्। उनीहरूको समाजमा मेरो कुनै स्थान छैन। म जब जब उनीहरूको नजिक जान खोज्छु, उनीहरू मलाई आफ्नो शक्ति र अहंकारको बलमा टाढा धकेलिदिन्छन्। म पूर्ण रूपमा आफ्नो आत्मसम्मानलाई गुमाएर समाजको थिचोमिचो र शक्तिशालीहरूको अत्याचारबाट पीडित भएर यहाँको यस परम सुरक्षित, सर्वशक्तिमान र अभय दिने शरणमा आइपुगेको छु। यदि यहाँ पनि मलाई शक्तिशालीहरूको तिरस्कारबाट न्याय मिल्दैन भने मेरो लागि यो ब्रह्माण्डमा कुनै स्थान बाँकी रहने छैन। मलमासले आफ्नो छाती पिट्दै अझ बढी दुःखका साथ भन्यो, प्रभु, ती संसारिक मानिसहरू र ऋषि मुनिहरूले मलाई सबै प्रकारका शुभ, मङ्गल र धार्मिक, वैदिक, आध्यात्मिक कर्मबाट पूर्ण रूपमा वर्जित र वञ्चित गरिदिएका छन्। मेरो समय अवधिभित्र कुनै पनि मनुष्यले विवाह, व्रतबन्ध, गृह प्रवेश, यज्ञ अनुष्ठान वा कुनै पनि नयाँ र पवित्र कार्यको सुरुवात गर्दैनन्। उनीहरू मलाई एउटा अनाथ, असहाय, अभागी र आश्रयविहीन सम्झन्छन्। मानव समाजको प्रत्येक वर्गले मलाई सधैँ केवल घृणा, अपवित्रता, अशुद्धता र उपेक्षाको दृष्टिले मात्र हेर्ने गरेको छ। मेरो आगमन हुनुलाई मानिसहरूले एउटा ठूलो अभिशाप, अपशगुन र दुर्भाग्यको प्रतीक मान्दछन्। म अनाथ जस्तै भएको छु प्रभु, जसको कोही माता पिता छैनन्, जसको रक्षा गर्ने कोही स्वामी छैन। जब संसारमा कुनै बालक अनाथ हुन्छ, ऊ समाजको तिरस्कारको शिकार हुन्छ। ठ्याक्कै त्यस्तै अवस्था मेरो भएको छ। म कालको एउटा अङ्ग भएर पनि अनाथ जस्तै भौतारिन विवश छु, किनकि मलाई कुनै पनि शुभ कर्मको अधिकार दिएको छैन। मलमासले भगवानको आँखामा आफ्ना आँसुले भरिएका आँखाहरू जुदाउँदै अत्यन्त साहसी तर कारुणिक प्रश्न गर्यो, हे जगदीश्वर, हे भक्तवत्सल, यहाँको यो विश्व प्रसिद्ध दयालुता आज मेरो हकमा कहाँ हरायो? यहाँको त्यो करुणाको अथाह सागर आज मेरो लागि किन सुक्यो? यहाँ त यो संसारका साना भन्दा साना किरा फट्याङ्ग्रा, पशु पक्षी र महापापी जीवहरूमाथि पनि उत्तिकै दया र अनुकम्पा गर्नुहुन्छ, तर म अभागी महिनामाथि यहाँको यो कठोरता किन भइरहेको छ? यहाँको मन मेरो प्रति यति धेरै कठोर किन भयो? के म यहाँको सृष्टिको हिस्सा होइन? यदि म यहाँकै इच्छाले उत्पन्न भएको हुँ भने ममाथि यो उदासीनता किन? मैले पूर्व जन्ममा वा सृष्टिको सुरुवाती कालमा यस्तो के घोर अपराध गरेको थिएँ जसको सजाय स्वरूप मलाई कालको गणनामा यति धेरै अशुद्ध, निन्दित र वर्जित बनाइयो? यहाँले मलाई यसरी नै अपमानको आगोमा निरन्तर जलिरहनको लागि किन एक्लै छोडिदिनु भयो? म यहाँको करुणाको भोगो छु प्रभु, तर यहाँको यो मौनताले मलाई झन बढी पीडा दिइरहेको छ। यसरी भगवानको अगाडि आफ्नो मनभित्र वर्षौँदेखि जम्मा भएको गाँठो परेर बसेको हृदयलाई भित्रभित्रै जलाइरहेको पीडा, आक्रोश, दुःख र अपमानको ठूलो भारी पोखिसकेपछि त्यो मलिन मुख भएको अनुहारको सम्पूर्ण प्राकृतिक चमक, तेज र ओज पूर्ण रूपमा गुमाएको निराशाको गहिरो र कालो दलदल

भित्रभित्रै जलाइरहेको पीडा, आक्रोश, दुःख र अपमानको ठूलो भारी पोखिसकेपछि त्यो मलिन मुख भएको अनुहारको सम्पूर्ण प्राकृतिक चमक, तेज र ओज

आफ्नो शरणमा आएको एउटा जीव मर्माहत भएर रोएको आफ्नो अस्तित्वमाथि नै प्रश्न उठाएको र चरम निराशामा डुबेको देखेपछि भक्तहरूको दुःखलाई आफ्नै दुःख सम्झने शरणागतको रक्षाको लागि सधैँ तत्पर रहने साक्षात भगवान श्रीहरि श्रीकृष्णको कोमल दयालु र करुणाले भरिएको हृदय पूर्ण रूपमा द्रवीभूत भयो। भगवानको मनमा असहाय अनाथ अवहेलित अपमानित र समाजबाट बहिष्कृत महिनाप्रति असीम वात्सल्य प्रेम र करुणाको तीव्र सञ्चार भयो। उहाँको विशाल र दयालु हृदय पग्लियो। भगवानले आफ्नो तेजमय सूर्य जस्तै चम्किलो स्वर्ण सिंहासनबाट अलिकति अगाडि झुकेर अत्यन्तै आत्मीय मधुर शीतल र सान्त्वनापूर्ण दृष्टिले त्यस दिन बदन मलिन अनुहार भएको मलमासलाई हेर्नुभयो। उहाँले आफ्नो अभयदिनी दिव्य र कोमल हातहरूलाई अगाडि बढाउनुभयो, उसको शिरमा हात राख्ने इसारा गर्नुभयो र आफ्नो अमूल्य कल्याणकारी तथा अमृत जस्तै मधुर वाणी खोल्दै भन्नुभयो, हे तात, मेरो प्रिय पुत्र समान महिना, तिमी यसरी अत्यन्तै गहिरो भयानक र असह्य दुःखको सागरमा डुबिरहेका छौ भन्ने कुरा म आफ्नो अन्तर्दृष्टि र सर्वज्ञताले स्पष्ट रूपमा देखिरहेको छु। भगवान श्रीकृष्णले अगाडि भन्नुभयो, तिमी यसरी रुने र विलाप गर्ने नगर, तिम्रो यो क्रन्दन, तिम्रो यो रोदन र तिम्रो यो आत्मिक वेदनाले मेरो मनलाई पनि द्रवित र उद्वेलित बनाएको छ। तर तिमी मलाई स्पष्ट रूपमा भन, तिमीले आफ्नो मनभित्र यस्तो कुन चाहिँ भारी र दुःख सङ्कट ग्लानी र चिन्ता लुकाएर राखेका छौ जसले तिमीलाई भित्रभित्रै खियाइरहेको छ र तिम्रो अस्तित्वलाई नै नष्ट गर्न खोजिरहेको छ। तिमी अब कुनै पनि प्रकारको चिन्ता डर त्रास संशय ग्लानी वा सोच विचार नगर। म तिमीलाई यो सत्य र अकाट्य वचन दिन्छु कि यस घोर दुःख अपमान पीडा र तिरस्कारको दलदलमा डुबेका तिम्रो हरेक दुःखलाई म पूर्ण रूपमा उद्धार गर्नेछु। तिमी यो कुरा कहिले नबिर्सकी, तिमी साक्षात परमात्माको मेरो परम पावन सुरक्षित र अभयदिनी शरणमा आइसकेका छौ र जो जीव एकपटक मेरो यस शरणमा आइपुग्छ उसले यस ब्रह्माण्डमा कुनै पनि कुराको चिन्ता शोक ग्लानी वा भय राख्न योग्य हुँदैन। मेरो शरण नै तिम्रो ब्रह्माण्डको सबैभन्दा ठूलो र अभेद सुरक्षा कवच हो। त्यसैले तिमी ढुक्क हौ, आफ्नो मनलाई स्थिर गर र आफ्नो व्यथा मलाई पूर्ण रूपमा सुनाऊ, म तिम्रो दुःख समूल नष्ट गर्नेछु। भगवान नारायणले वैकुण्ठ धाममा देवर्षि नारदलाई कथाको अर्को परम पावन पाटो सुनाउँदै अगाडि भन्नुभयो, हे नारद, जब भगवान श्रीकृष्णको मुखारविन्दबाट यस्ता अमृत समान शीतल आत्मीय प्रेमले भरिएको र अभय दिने वचनहरू मलमासले सुन्यो तब उसको दुखी हृदयमा अलिकति साहस त आयो, तर उसको दुःख र हीनताको भावना यति धेरै पुरानो गहिरो व्यापक र मनको गहिराईसम्म जरा गाडेर बसेको थियो कि ऊ पुनः भावुक भयो। उसका आँखाहरूबाट फेरि आँसुको नयाँ र तीव्र धारा बग्न थाल्यो। ऊ फेरि मधुसूदन भगवान कृष्णसँग अत्यन्तै पीडादायी कम्पित र कारुणिक स्वरमा बोल्न थाल्यो। मलमासले भन्यो, हे भगवान, हे अन्तर्यामी, यहाँ त सर्वज्ञ हुनुहुन्छ, यहाँलाई यो संसारको भूत वर्तमान र भविष्यका सबै कुराहरू पहिले नै ज्ञात छन्। यहाँको इच्छा अनुमति र आज्ञा बिना त यस चराचर संसारमा एउटा सानो तृण घाँसको त्यान्द्रो पनि हल्न नसक्दैन र कुनै पनि घटना घटित हुन सक्दैन। यहाँ त यस सृष्टिका प्रत्येक कण प्रत्येक जीव र प्रत्येक क्षणका परम साक्षी हुनुहुन्छ। यस्तो अवस्थामा मेरो यो परम दुर्भाग्यको पीडा मेरो यो असह्य अपमान मेरो यो अभागी जीवनको कथा के यहाँलाई थाहा छैन र? यहाँ त सबै कुरा जान्नुहुन्छ प्रभु। मलमासले भगवानको अगाडि आफ्नो दुःखलाई संसारकै सबैभन्दा ठूलो दुःख दाबी गर्दै भन्यो, प्रभु, यहाँ सबै कुरा जान्नुहुन्छ, तथापि हे नाथ, म आज यहाँको अगाडि यो कुरा व्यक्त गर्दैछु कि म जुन दुःखरूपी फाँसी पासोमा फँसेको छु, मेरो जीवनमा जति घोर अपमान र कष्ट आइपरेको छ त्यस्तो दुःख यस ब्रह्माण्डका 14 भुवनको इतिहासमा अहिलेसम्म न त कुनै जीवले भोग्नु परेको छ, न त कसैले कतै देखेको वा सुनेको नै छ।
मेरो यो पीडा अद्वितीय र सबैभन्दा